0: 24 आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
1: दमोलिया FM 94.2 समुदायको आवाज।

0: टेहरानले द्रुत सफलताको कम अपेक्षा गरेको बताएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले टेहरान र वाशिङटन बीचको मध्यस्थतामा हुने वार्ताका लागि गहिरो मतभेद रहेको बताएका छन्। विदेश मन्त्री बकाईले भने वाशिङटनसँग मेलमिलापका लागि सम्झौताको बाटो अवलम्बन गर्न इरान तयार हुने तर यसको मतलब इरान तेहरान र संयुक्त राज्य अमेरिका विवादित महत्वपूर्ण मुद्दाहरूमा सहमतिमा पुग्नेछन् भन्ने होइन। इरानको यो भनाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी शान्तिका लागि गरिएका प्रयास सफल हुन नसके आक्रमण गर्ने चेतावनीका बीच आएको हो।
1: राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानका राष्ट्रिय महिला टोलीलाई पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा शनिबार भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। यस जितसँगै सेमी फाइनल पुग्ने नेपालको सम्भावना जीवितै रहेको छ।
0: अब विचार विश्लेषण 30,000 मेगावाटको लक्ष्य भेट्न सनसेट ल लागू गरिनुपर्छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीको विचार आजको आर्थिक अभियानमा छापिएको छ। कानूनी अस्पष्टताले ठूला आयोजनाहरू बन्धक बन्नु हुँदैन। सबै आयोजनाको लाइसेन्स अवधि 50 वर्ष हुनुपर्छ। एउटै निकायबाट स्वीकृति पाउने व्यवस्था गरिनुपर्छ। प्रसारण लाइनबाट प्रभावितहरूलाई पनि स्योर दिइनुपर्छ।
1: हौस् त, काठमाडौँमा रेडियो एनआरई 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिले यति नै। यसपछि पत्रकार खिम्बमका साथमा बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ र नेपाली बहसमा हामी सामाजिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक राजनीतिक विषयमा छलफल र बहस गर्ने गर्दछौँ। र नेपाली बहस डिजिटल प्लेटफर्ममा विश्वभर सुनिराख्नु भएको छ यतिखेर हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत, र काठमाडौँ उपत्यकामा भने रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि तपाईँहरू नेपाली बहसलाई सुनिराख्नु भएको छ। नेपालीहरूले धेरै मन पराउने कार्यक्रम नेपाली बहस हरेक कुना कन्दरा कब्चाहरूमा तपाईँहरू सुन्न सक्नुहुन्छ रेडियो ट्युन गरेर विभिन्न एफएम स्टेशनहरूका फ्रिक्वेन्सीहरू मार्फत। र नेपाली बहसमा हामीले धेरै प्रश्नहरू गर्ने गर्दछौँ र नेपाली बहसमा हामीले सुशासनयुक्त समाज निर्माण र देश निर्माणका निम्ति कसरी खबरदारी र अभियान चलाउन सकिन्छ यस विषयमा पनि आज हामी चर्चा गर्छौँ। र नेपाली बहसमा हरेक क्षेत्रका विषयहरू उठान हुने गर्दछन् र अहिले पछिल्लो समयको एउटा निकै ठूलो पेचिलो विषय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको अभियोग संशोधन मुद्दा सर्वोच्चमा पनि विचाराधीन छ। कास्की जिल्ला अदालतले संशोधनको आदेश दिएको छ र अहिले यो अवस्थामा दुराशय नदेखिएकाले अभियोग पत्र संशोधन गरिएको जिल्ला अदालत कास्कीले आएको छ र अन्य जिल्लामा पनि संगठित अपराध भने कायम रहेको छ। र आजको दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको यो मुद्दा जुन फिर्ता लिइसके पछाडि, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिइसके पछाडि अब उनको सांसद पद कायम रह्यो र प्रधानमन्त्री बन्ने बाटो समेत खुल्यो भनेर चर्चा र परिचर्चा पनि आइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र जुन किसिमको मतभेद देखिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टी 12 जिल्लामा जुन हानाहानको स्थिति पैदा भएको छ, बालेन पक्ष र रवि पक्ष भन्दै त्यो स्थितिले गर्दाखेरि आन्तरिक विवादहरू चर्किँदै गएको र मतभेदहरू चर्किँदै गएको भन्ने कुराहरू स्पष्ट भइरहेको छ र छरपष्ट भइरहेको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ देशले र सम्पूर्ण नागरिकले आशा गरेको एउटा पार्टी, यो पार्टी पनि बिग्रनु हुँदैन, यसले सम्बन्धति दिनुपर्छ देशलाई, यसले कायपलट गर्नुपर्छ, 5 वर्षीय म्यान्डेटलाई पुरा गर्नुपर्छ भनेर जुन किसिमको बहस र छलफल चलिरहेको छ, तर त्यहाँ पनि जुगाको लडाईँ सुरु भइसकेको छ। अन्ततोगत दुःख पाउने नेपाली नागरिकले हुन्, मतदाताहरूले हुन्, जनताले हुन्। त्यसैले गर्दाखेरि हाम्रो आग्रह छ राष्ट्रिय स्वतन्त्र पार्टीभित्र देखिएका जति पनि यी विवादहरू छन्, यो विवादले उनीहरूलाई घाटा नहोला, व्यक्तिगत तौरले कसैको पद जाला, व्यक्तिगत तौरले कोही सांसद नहोलान्, कोही मन्त्री नहोलान्, कोही घरापमा पर्लान्, तर सिङ्गो देश र नागरिकको जुन आशा छ, यो आशा निराशामा बदलिनु हुँदैन। अहिलेको यो राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सुदृढ भएर अगाडि बढ्नु पर्दछ, देशको ठुलो पार्टी र जसले सरकार हाँकिरहेको हुनाले हामी यो आग्रह गर्न चाहन्छौँ। र नेपाली बहसमा आज छलफल गर्न चाहन्छौँ केपी शर्मा ओलीलाई आफ्नैले साथ छोडिरहेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका सबैभन्दा विश्वासपात्र शंकर पोखरेलले समेत पछिल्लो समय ओलीको साथ छोडेका छन्। उनी गत 10 र 11 महाधिवेशनबाट ओलीको टिमका महासचिव हुन्। पार्टीको जारी केन्द्रीय सचिवालय बैठकमा शनिबार महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई सहितका नेताहरूले ओलीलाई मार्ग प्रशस्त गर्न समेत माग गरेका थिए। त्यसपछि शुक्रबारको बैठकमा 4 उपाध्यक्षले अध्यक्ष ओलीको राजीनामा समेत माग गरेका थिए। महासचिव पोखरेल विगत दशकदेखि ओलीका खम्बा भनेर उभिँदै आएका पात्र हुन्, तर आज उनले भने ओलीको नै राजीनामा माग गर्ने र मार्ग प्रशस्त गर्ने विषयले यतिखेर नेकपा एमालेभित्र निकै ठूलो पेचिलो लडाईँ सुरु भइसकेको भन्ने कुरा क्लियर भएको छ। र बाध्यात्मक गठबन्धनमा गगन, केपी र प्रचण्ड समेत यतिखेर रहेका छन्, किनभने विपक्षीहरूको मोर्चा यतिखेर सशक्त रूपमा संसदमा खबरदारीका निम्ति उठ्नु पर्दछ भन्ने खालको आवाज जुन मुखरित भइरहेको छ, यस मानेमा पनि नेपालमा यतिखेर संसदमा विपक्षीहरू एकजुट हुनुपर्ने आवश्यकता छ। दुई तिहाईको दम्बले देशलाई जोखिमतर्फ धकेल्न सक्दछ भन्ने कुरालाई विचार गर्दै विपक्षीहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि छ। र देशभर गर्मी बढेको छ, तराईमा लूको पनि जोखिम छ। आदरणीय श्रोता ख्याल गर्नुहोला, स्वास्थ्यको, इन्धनको अत्याधिक प्रयोग, वन विनाश, अनियन्त्रित शहरीकरण र हरित गृह ग्यास उत्सर्जन बढ्नु र तापक्रम वृद्धिका कारण यतिखेर लू बढ़िरहेको छ। देशभर गर्मी छ, अहिले गर्मीका कारण जनजीवन प्रभावित भएको छ। देशका विभिन्न स्थानमा वर्षा भइरहे पनि तापक्रममा भने अझै वृद्धि भइरहेको भन्ने विषयहरू आएका छन्। र पछिल्ला वर्षहरूमा नेपालमा अत्याधिक गर्मी बढ्दै गएको अनुभव साधारणहरूले पनि गरिरहेका छन्, तपाईँहरूले पनि गरिराख्नु भएको होला, होइन? तराईदेखि पहाडसम्म तापक्रम वृद्धि भएको छ, लामो खडेरी छ, अनियमित वर्षा तथा तातो हावाको लहरले दैनिक जनजीवन प्रभावित बनाउन थालेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यतिखेर इन्धनको अत्याधिक प्रयोग र वन विनाश र अनियन्त्रित शहरीकरण, हरित गृह ग्यास उत्सर्जन बढ्नु नै तापक्रम वृद्धिका कारणहरू भएका छन्। र तापक्रमकै कारणले गर्दाखेरि, गर्मीका कारणले गर्दाखेरि विभिन्न किसिमका रोगहरू र विभिन्न किसिमका
संक्रमणहरू हुने एउटा परिस्थिति बन्छ. त्यसैले स्वास्थ्यको ख्याल गर्नुहोस्. गर्मी बढ्दैछ, अब यो जेठ महिना असार महिना गर्मी हुने महिनाहरू हुन् र चैतमासम्म पनि गर्मी हुन्छ. त्यसैले गर्दाखेरि चैत वैशाख जेठ असार साउनसम्म भदौसम्म पनि गर्मीले छुन्छ. अब बर्खा लाग्न थालेको छ, फेरि बाढी पहिरोको जोखिम छ, दैविक विपत्तिका जोखिम छन् होइन. पटक पटक नेपाली नागरिकहरूले दुःख पाइरहेका छन् यो दैविक विपत्तिले. विपत्ति बाजा बजार आउँदैन, त्यसैले अहिलेदेखि नै तपाईँहरू सुरक्षित हुनुहोस्. जहाँबाट हामीले सुनिराख्नु भएको छ, तपाईँ लेक बेसी पहाड तराई जुनसुकै ठाउँबाट हामीले सुनिराख्नु भएको छ, तपाईँको अहिलेको अवस्था के छ र पूर्वानुमान गर्नुहोस् र दैवी प्रकोप आउन सक्ने होइन त्यो अवस्था हुनसक्छ, बाढी पहिरो आउन सक्ने अवस्था हुनसक्छ, तपाईँहरूको वासस्थान कस्तो ठाउँमा छ पूर्व तयारी गर्नुहोस्. त्यसैले हामी नेपाली बस मार्फत तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ. सरकारी कर्मचारीको तलब बढ्ला त भन्ने खालका पनि बसहरू छन्. कानूनमा दुई दुई वर्ष पुनरावलोकन हुनुपर्ने प्रावधान रहे पनि तीन वर्षदेखि त्यो बढेको छैन. आर्थिक तरलता छ, अर्थतन्त्र धराशय अवस्थामा छ. सिफारिस अनुसार बढे कार्यालय सहयोगीको 35,000 र मुख्य सचिवको 1,21,000 रुपियाँ चाहिँ तलब नाग्नेछ. राज्य कोषमा अरबौं रुपियाँको भार थपिने हुँदा स्रोत व्यवस्थापनको दबावका कारण अन्तिम निर्णय हुन अझै पनि बाँकी रहेको भन्ने विषय आएको छ. र बिरगंज सड़क विस्तारमा घरधनीको पीड़ा छ, हातमा छ लालपूर्जा. सरकारले भन्यो अतिक्रमणकारी भन्दै घरहरू भत्किएका छन्. डोजर आतंक काठमाडौँमा मात्र होइन, यतिखेर देशभर डोजर आतंक फैलिएको छ. सर्वोच्च अदालतले 2081 वैशाखमा बिरगंजको मुख्य सड़कका जग्गाधनीहरूको सम्पत्ति हक र क्षतिपूर्ति मागलाई अस्वीकार गरेपछि सड़क विभागले हालै सड़क विस्तारका क्रममा सड़क छेउका घरहरू भत्काएको छ र यसमा राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्रै नागरिकहरूलाई तर्साउने होइन, नागरिकहरूलाई सुविधा हुने गरी, नागरिकहरूलाई अप्ठ्यारो नपर्ने गरी अतिक्रमित जग्गा र अव्यवस्थित बसोबासीहरूलाई राज्यले व्यवस्थापन गर्नुपर्छ. नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ.

0: यसमा ब्याङ्किङ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: हर विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिशोम फाइबर नेट।
4: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता बद्री पाण्डे हुनुहुन्छ। बद्री पाण्डेजी, नेपाली धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
5: नमस्कार।
4: नेपाली कंग्रेसको पछिल्लो समयको मतभेद अब समानान्तर गतिविधिहरूसम्म पुगिसकेका छ। अनामनगरमा देउबा पक्षले सम्पर्क कार्यालयको नाम दिएर समानान्तर गतिविधिहरू चलाइरहेको भन्ने कुरा छ। सुदूरपश्चिमबाट संस्थापन पक्षले आफ्ना क्रियाकलाप गर्दै गर्दाखेरि पूर्वबाट पूर्णबहादुर खड्का पक्षले पनि संस्थापन इतर पक्षले आफ्ना गतिविधिहरू चलाइरहेको विषय आयो। अहिलेको अवस्थामा कंग्रेस अब विभाजन उन्मुख नै भएको हो।
5: मलाई त्यस्तो लाग्दैन। विशेष अधिवेशन पछि निश्चय नै दुईटा मतहरू, दुईटा समूहमा हामी विभाजित छौँ। केही साथीहरू, गगन थापा सभापति, वर्तमान सभापति, उहाँको नेतृत्वमा विशेष अधिवेशन आयोजना भयो र उहाँकै नेतृत्वमा कार्य समिति गठन भयो र केही साथीहरू, केही नेताहरू त्यो विशेष अधिवेशन त्यसप्रति असहमति राखेर हामीहरू अधिवेशनमा गएनौँ। त्यसैले विशेष अधिवेशनमा गएकाहरू र नगएकाहरूका बिचमा मत विभाजन स्वाभाविक थियो। तर निर्वाचन आयोग हुँदै फागुन 21 निर्वाचन र पछि सर्वोच्च अदालतले गगन थापा नेतृत्वकै कार्य समितिलाई मान्यता दिइसकेपछि, वैधानिकता प्राप्त गरिसकेपछि अब उहाँकै नेतृत्वमा 15 महाधिवेशनमा जाने कुरामा कुनै दुविधा छैन। तर अविश्वास अझै चिरिएको छैन। आपसमा केही मत विभाजन, केही मन विभाजन त्यो अहिले पनि छ। त्यसै कारणले यसलाई एक ठाउँमा लिएर जाने, हिजो विशेष अधिवेशनमा गएकाहरू र नगएकाहरू सबैलाई एकीकृत गरेर 15 महाधिवेशन सम्पन्न गर्ने मुख्य कार्यभार सभापति गगन थापामै निहित छ। त्यसैले उहाँको ठाउँबाट यो प्रयत्नलाई अझ तदारुकता दिन सकियो भने उहाँले मिलाउनका लागि सम्पूर्ण रूपमा प्रयत्न गर्ने र अरूले मिल्नका लागि पनि त्यो उहाँले मिलाउन खोज्ने जुन तदारुकता छ त्यसमा साथ दियो भनेदेखि यो कुनै जटिल हुन्छ जस्तो लाग्दैन।
4: अब उहाँहरूको आरोप त के छ भने अहिलेको अवस्थामा पूर्णबहादुर खड्काजीले अस्ति यो कुनै एउटा कार्यक्रममा सुर्खेतमै जस्तो मलाई लाग्छ, अब पार्टी विभाजनको ड्रिलमा छ, सबै तयार रहनुहोस् तर म त्यो चाहन्न भन्ने अभिव्यक्ति दिँदै गर्दाखेरि पार्टी कार्यालयहरू, सम्पर्क कार्यालयहरू खोल्ने अनि समानान्तर गतिविधिहरू पनि गर्दै जाने होइन, अब यसरी त पार्टी मिल्दैन नि त। यसका लागि त बहस हुनु पर्ला, विमर्श हुनु पर्ला, छलफल हुनु पर्ला, सानेपा मुख्य एउटा पोइन्ट जक्सन बन्नु पर्ला। यो भनेको के को लडाइँ हो यो पार्टीमा यति कमजोर भइसकेको छ नेपाली कङ्ग्रेस?
5: पूर्ण खड्गा, अब पूर्व उपसभापति पूर्ण खड्गाले त्यसो भन्नुभएको पार्टी एकताका लागि नै चिन्ता गर्नुभएको हो भन्ने लाग्छ मलाई. सभापतिज्यू थप सक्रिय हुनुहोस्, अझ मिलाउनका लागि चेष्टा गर्नुहोस्. हामीले सम्पर्क कार्यालय खोलेर अन्त गतिविधि गर्नुपर्ने, अन्त सम्पर्क गर्नुपर्ने स्थिति रहन नदिनुहोस्. हाम्रो सम्पर्क कार्यालय अथवा सबै हामी भेट हुने, हाम्रा कुराहरू राख्ने, हामी भेला हुने ठाउँ केन्द्रीय कार्यालयलाई नै बनाउनुहोस् भन्ने आशयबाट आएको हुनुपर्छ. किनभने मैले अहिले त भेट भएको छैन, अलि पहिले भेट हुँदाखेरि पार्टी कुनै पनि हिसाबले विभाजन हुन दिनुहुन्न, गर्नुहुन्न भन्ने प्रतिबद्धता मैले पूर्ण खड्गा पूर्व उपसभापति ज्यूको पनि मैले पाएको कारणले म यति भन्न सक्छु.
4: हजुर, तपाईँले यो भनिरहँदाखेरि अब पार्टीमा चाहिँ मिल्नुपर्ने अवस्था छ यतिखेर, किनभने कङ्ग्रेस कमजोर छ, तर के कुरामा मत ऐक्यता हुन सकिरहेको छैन, व्यवस्थापन के कुरामा हुन सकेका छैन, जस्तो अब पार्टीको सक्रिय सदस्यता अर्थात् सदस्यता नवीकरणका कुराहरू होइन, हिजै नवीकरण भइसकेका छन्, दुरुस्त छन्, डिजिटलाइजेसन छन् भन्ने खालका विषयहरू पनि उठेका छन्, तर अहिले चाहिँ अब वडा कार्यालयमै गएर वा चाहिँ अनलाइनका माध्यमबाट तपाईँहरू सदस्यता नवीकरण गर्नुहोस् भन्ने खालको जुन गगन थापा पक्षको अब जुन तरिकाले उहाँहरूले आह्वान गर्नुभएको छ, यसमा विवाद हो कि, वा चाहिँ अब त्यो भागभण्डाको विवाद हो कि, वा चाहिँ सम्मानजनक उपस्थितिको विवाद हो कि, अब त सर्वोच्चले पनि भनिसकेका स्थिति छ, किनभने आधिकारिकता पाइसके पछाडि त पन्ध्रौँ महाधिवेशन त मिलेर जानुपर्ने होला होइन.
5: मलाई यस्तो लाग्छ, हरेक कुरा संवादबाट समाधानमा पुग्न सकिन्छ. यो संवादको कमी हो जस्तो लाग्छ मलाई. जस्तो नवीकरणको विषय, पन्ध्रौँ अधिवेशनका लागि नवीकरण हामीले यसअघि नै गरिसकेका थियौँ. अब पन्ध्रौँ अधिवेशन सम्पन्न गर्ने हो, नवीकरण हुन बाँकी ठाउँमा नवीकरण हुन बाँकी सदस्यहरूको नवीकरण गर्ने हो र थप वितरण गर्ने हो. यो प्रक्रियाबाट अहिले महाधिवेशन सम्पन्न गरौँ भन्ने एउटा मत. अर्को मत, नवीकरण मात्रै होइन कि, नवीकरणसँगै अध्यावधिक पनि भइदियो भने यसले अहिले प्रविधिको युगमा सबै मानिसहरू प्रविधिसँग जोडिन्छन्, जसले गर्दा आफ्ना सभा आफ्ना सदस्यहरूलाई परिचालन गर्ने, आफ्ना सदस्यहरूलाई सम्बोधन गर्ने, आफ्ना सदस्यहरूसँग सम्पर्क गर्ने उपाय सजिलो हुन्थ्यो. त्यसैले अध्यावधिक पनि गरौँ भन्ने अहिले संस्थापनको मत, अहिलेको कार्य समितिको मत हो. यी दुईटा मतलाई एक ठाउँमा राख्ने हो र छलफल गर्ने हो भने गहिरो गरी छलफल गर्ने, एकले अर्काको संवेदनशीलता बुझ्ने हो भने मैले यसमा कठिन देख्दिनँ, एकले अर्काको दृष्टिकोण बुझ्न सक्ने हो भने यसमा कठिन देखिँदैन, किनकि पन्ध्रौँ अधिवेशनका लागि नवीकरण भइसकेको थियो.
4: पन्ध्रौँ अधिवेशन त अब असोजमा तोकिसकेका छ होइन, त्यसको विकल्प त छैन नि त.
5: त्यसै भएर अब असोजमा अधिवेशन आइ नै सक्यो, त्यो असोजमा केही गरी गर्न सकिएन भने नि मङ्सिरभन्दा उच्च हामी लान सक्दैनौँ. त्यसो भने अब यो थप अतिरिक्त चाहिँ भारी अहिले अध्यावधिकको भारी अहिले नबोकौँ, त्यसलाई अध्यावधिकलाई अप्सनल मात्रै बनाऊ, गर्दै जाउँ. त्यो काम छ महिना लाग्न सक्ला, वर्ष दिन लाग्न सक्ला, गर्दै जाउँ. अधिवेशन चाहिँ पहिले गरिएको नवीकरण र अब बाँकी गर्नुपर्ने नवीकरण र नयाँ वितरण, यही माध्यमबाट जुन हाम्रो पुरानो परम्परागत माध्यमबाट छ त्यसको धेरै 70-80% काम सकिसकेको छ, त्यसबाट सम्पन्न गरौँ भन्ने यो मतका बिचमा एक ठाउँमा बसेर मुख्य कुरा त के हो भने सदस्यता
4: नवीकरण गर्दा अध्यावधिक गर्दा के बिग्रिन्छ अहिले पनि नवीकरण गर्दा
5: भएन. मैले बिग्रिन्छ भनिनँ कि 9 लाख क्रियाशील सदस्यहरू हाम्रो छन्, त्यो 9 लाख क्रियाशील सदस्यहरू बढेर 12 लाख भए, 13 लाख भए भन्ने दिशातिर नयाँ वितरणको बाटो लिनु पर्यो. भएका नवीकरणलाई फेरि अध्यावधिकको बाटोमा हामी अल्झिनुको सट्टा भन्ने कुरा मात्रै हो. यो कुरा पनि के हो भने छलफलमा बस्ने हो भनेदेखि अहिलेको कार्य समितिले भन्न खोजेको कुराको संवेदनशीलता निवर्तमान कार्य समितिका पदाधिकारी सदस्यहरू नेताहरूले बुझ्नुहुन्छ. निवर्तमान पदाधिकारीका कार्य समितिका सदस्यहरू नेताहरूले भनेको कुरा वर्तमानकाले बुझ्नुहुन्छ. त्यसका लागि त बस्नु पर्यो, गम्भीरतापूर्वक छलफल गर्नु पर्यो. त्यसैले यो छलफल र संवादमा मैले कमी देखेको छु. एक ठाउँमा बसेर सघन ढङ्गले छलफल गर्न साथै हामी एकताको बिन्दुमा पुग्छौँ. पन्ध्रौँ महाधिवेशनमा एकाकार भएर, एकताबद्ध भएर आयोजना गर्ने दिशामा हामी अगाडि बढ्छौँ. मैले चाहिँ त्यति धेरै चिन्ता गरेको, बाहिर चर्चा परिचर्चा भए जस्तो, बाहिर चिन्ता गरिए जस्तो गर्नुपर्छ भन्ने लाग्दैन.
4: अब तपाईँको आफ्नो चाहिँ विचारमा पन्ध्रौँ महाधिवेशनमा जानुपर्छ, गगन थापाको अहिलेको नेतृत्वलाई स्वीकार गर्न अगाडि बढ्नुपर्छ होइन, त्यसमा अब दुई मित्र
5: यसमा सबैजसो मेरो कुरा त अब मैले भनिहालेँ, तपाईँले बुझिहाल्नु भएको आशय सुन्ने श्रोताले पनि.
4: तपाईँ त शेखर कोइरालाको समूहमा पनि त देखिनु भएको थियो नि त राम्रोसँग, मदन पाण्डेजी.
5: कार्यक्रममा
4: जानु भएको शेखर कोइरालाजीले बोलाउनु आह्वान गरेको कार्यक्रममा तपाईँलाई पनि मैले देखाएको छु क्या त्यहाँ
5: सँगै छु म उहाँसँगै छु
4: सँगसँगै
5: उहाँसँगै छु र उहाँको कुरा पनि त्यही नै हो उहाँको कुरा के हो भने एकताबद्ध भएर पन्ध्रौँ महाधिवेशन सम्पन्न गरौँ जुन विशेषमा जाने र नजानेका बीचको मत विभाजनको स्थिति छ त्यसलाई टुङ्ग्यौँ र पार्टीलाई एकताबद्ध बनाएर नेपाली काङ्ग्रेस बनाएर अगाडि बढौँ भन्ने मान्यता उहाँको छ र अरू नेताहरूको पनि मैले जसरी बाहिर नकारात्मक चर्चा हुने गर्थ्यो त्यस्तो देखेको छैन मैले एउटा विश्वासको वातावरण बन्यो भने सबैजनाले नेपाली काङ्ग्रेसको सर्वोपरिता नेपाली काङ्ग्रेसलाई सबैभन्दा माथि राखेर अगाडि बढ्नका लागि सबै तत्पर हुनुहुन्छ भन्ने लाग्छ मलाई
4: पन्ध्र महाधिवेशनमा जानु तपाईँहरू एकदम क्लियर हुनुहुन्छ होइन पार्टी विभाजन हुँदैन राष्ट्रिय कङ्ग्रेस बन्दैन सङ्घ चुनाव चिन्ह रहँदैन होइन
5: यो कहाँबाट आएको छ मैले यो बुझिराखेको
4: छु त्यो त छलफल भएर नि त चाक्सी बारीमा चाहिँ अब प्रकाश मान सिंहलाई सभापति बनाउने होइन नयाँ पार्टी खोल्ने नयाँ ढङ्गले अगाडि बढ्ने भन्ने कुरा आइरहेको छ
5: मलाई चाहिँ कुनै पनि जानकारी छैन यसरी नै सामाजिक
4: तपाईँले बोलाइया थिएन त्यहाँ कार्यक्रममा फोन सुन आएको थिएन साक्षी
5: होइन त्यसरी कतैबाट त्यसरी बोलाएको पनि छैन म गएको पनि छैन त्यो बारेमा मलाई जानकारी पनि छैन र त्यतापट्टि मेरो रुचि पनि छैन नयाँ पार्टी बनाउनु पर्छ भन्ने कुरामा रुचि पनि छैन यही काङ्ग्रेसलाई बलियो बनाउने सुदृढ बनाउने फेरि नेपालको राजनीतिमा शक्तिशाली पार्टी निर्णायक पार्टी र प्रथम शक्तिको रूपमा स्थापित गरेरै देशलाई विकासको बाटोमा समृद्धिको बाटोमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक जुन हामीले प्राप्त गरेको व्यवस्था छ त्यो व्यवस्थालाई सबल बनाउने बाटोमा अगाडि बढ्नुपर्छ भन्ने बाहेक अरू चिन्तन हाम्रो मन मस्तिष्कमा कुनै कोणबाट कुनै कुनाबाट पनि त्यो सञ्चारै भएको छैन त्यो जानकारीभन्दा बेगरको कुरा हो सामाजिक सञ्जालका
4: होइन अब सरकारको कुरा गरौँ अलिकति होइन सरकार चाहिँ एउटा सुशासन केन्द्रित ढङ्गले अगाडि बढ्ने भनिरहेको छ विपक्षीहरू यतिखेर कमजोर छन् होइन विपक्षी प्रतिपक्षी दल प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेस पनि आफ्नो कमजोर उपस्थिति लिएर यतिखेर सदनमा छ सरकार सुशासन केन्द्रित छ सरकारले चाहिँ जुन किसिमका कामहरू गरिरहेको छ शासकीय सुधारका 100 काम भन्दै अगाडि बढिरहेको छ उसले देशमा कायापलट गर्छ जनताले सुख पाउँछन् रोजगारीको सिर्जना हुन्छ यो देशमा अब
5: विश्वास निश्चय नै यो सरकारप्रति यो शक्तिप्रति जागेको हो र जागेकै कारणले उहाँहरू त्यति ठुलो संख्यामा प्रतिनिधि सभामा जित हात पार्न सफल हुनुभएको हो तर पछिल्लो दिनमा सरकारका गतिविधिहरू संवैधानिक छन् कि छैनन् कानुनी छन् कि छैनन् परिपक्व छन् कि छैनन् विशेष गरी संसदीय व्यवस्था र संसदीय व्यवस्थाको सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री बढी जवाबदेही हुनुहुन्छ कि हुनुहुन्न बढी पारदर्शी हुनुहुन्छ कि हुनुहुन्न संसदमा उहाँ आउनुहुन्छ कि आउनुहुन्न उहाँले कामका अतिरिक्त आफूले गरेका कामको पुष्टि गर्ने जनतालाई आश्वस्त पार्ने काम गर्न सक्नुभएको छ कि छैन आशा सञ्चार गर्न सक्नुभएको छ कि छैन किनकि यो सम्पूर्ण प्रक्रियाको टिम लिडर भनेको प्रधानमन्त्री हो प्रधानमन्त्रीले त्यो सबै नगरेपछि मानिसहरूमा फेरि कतै हामीले सोचे जस्तो होइन कि भन्ने शङ्का उत्पन्न भएको छ हामी के चाहन्छौँ भने प्रधानमन्त्रीले फेरि पनि आफूलाई चाहिँ प्रकट ढङ्गले अगाडि ल्याउनुहोस् आफूलाई सार्वजनिक गर्नुहोस् आफूलाई जवाफदेही बनाउनुहोस् र यो जुन प्राप्त करिब करिब दुई तिहाई छ त्यो दुई तिहाईलाई लिएर देशलाई राजनीतिक स्थिरता दिनुहोस् राजनीतिक स्थिरताका माध्यमबाट देशलाई समृद्धि पनि प्रदान गर्नुहोस् भन्ने सदाशयता हामीले बोकेका छौँ त्यही सदाशयता
4: होइन सरकार त्यो बाटोमा छैन आज सरकारले बाटो बिराइरहेको छ सरकार त सुशासन केन्द्रित छौँ हामी काम गर्छौँ हामी धेरै बोल्दैनौँ भनिरहेछ नि त होइन सरकार
5: त्यसो यो लोकतन्त्रमा बोल्दै बोल्दैनौँ काम मात्रै गर्छौँ हिजो धेरै बोले भन्ने कुराको प्रतिक्रियामा त्यस्तो आएको हुन सक्छ तर बोल्दै नबोल्ने चाहिँ त्यो लोकतन्त्र होइन जवाबदेहिता भनेको जवाब कहाँबाट आउँछ त बोलेर नै आउँछ जवाबदेहिता चाहिँ का लागि बोल्नु पर्दैन संसदमा
4: बोलेर बिग्रनु भन्दा नबोल्नु भने त राम्रो हो नि त भद्रीजी होइन काम चाहिँ गरिराख्ने होइन एक्सनमा गइराख्ने
5: तपाईँको यस्तो अपव्याख्या तपाईँ जस्तो यो स्वतन्त्र मिडियाको व्यक्तिले भन्न मिल्दैन प्रधानमन्त्री जननिर्वाचित प्रधानमन्त्री संसदको पहिलो अधिवेशनमा संसदभित्र केही प्रस्तुतै हुनुहुन्न बोल्दै बोल्नुहुन्न नीति तथा कार्यक्रम चाहिँ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जानुहुन्न त्यसमा जवाफ दिन जानुहुन्न त्यसैले नबोले बोल्दैनौँ हामी काम मार्छौँ मात्रै गर्छौँ भन्ने कुरा पत्याउने कुरा होइन बोलेका आधारमा तपाईँले बोलेको मैले बुझेर सुनेर तपाईँलाई चिन्ने हो मैले बोलेको मलाई सुनेर तपाईँले चिन्ने हो अनि बोल्दै बोल्दैनौँ काम मात्रै गर्छौँ भन्ने कुराले लोकतन्त्रको एउटा महत्त्वपूर्ण पक्ष जवाबदेहिताको प्रश्न हल हुँदैन त्यसैले प्रधानमन्त्रीको अहिलेको नेतृत्वका प्रति जसरी हिजो आशा थियो त्यस्तै शङ्का सुरु भएको छ हामी के चाहन्छौँ भने हाम्रो सद्भाव यो शङ्का निवारण गर्नुहोस् शङ्कालाई चाहिँ उहाँले चाहिँ मानिसहरूको शङ्कामा शङ्का गर्ने ठाउँलाई चाहिँ ठाउँ नदिनुहोस्, बोल्नु पनि होस्, काम पनि गर्नुहोस्, सुशासन पनि दिनुहोस्, विकास र समृद्धिको दिशामा मुलुकलाई लिएर जानुहोस्, राजनीतिक स्थिरताको एउटा चाहिँ एउटा हामीलाई एउटा महत्त्वपूर्ण अवसर प्राप्त भएको छ, यो अवसरको उपयोग पनि गर्नुहोस्। हामीले तपाईँले गरेका राम्रा कामहरू हेरेर भोलि थप राम्रो गर्नका लागि हामीले पनि पूर्व तयारी गर्ने त्यो दबाब हामीमाथि परोस्। आज तपाईँ राम्रो गर्नुहोस्, भोलि फेरि हामी राम्रो गरौँ, आजभन्दा भोलि राम्रो, भोलिभन्दा पर्सि राम्रो, झन्झन राम्रो दिशामा मुलुकलाई लिएर जाने कुराको प्रेरणा यो सरकार पनि बनोस्, यो संसद पनि बनोस्, यो दुई तिहाई लगभग दुई तिहाई पनि बनोस् र यो राजनीतिक स्थिरता पनि बनोस् भन्ने त्यो सद्भाव नेपाली काङ्ग्रेसले बोकेको छ, त त्यही अनुसार हामी बाहिर पनि प्रस्तुत छौँ र संसदमा पनि प्रस्तुत छौँ।
4: अनि एउटा अर्को कुरा भद्रिदा पाण्डेजी, अनुकूलता अनुसार बोल्ने क्रम छ क्या? जस्तो अब तपाईँकै क्षेत्रमा बाजुरा र हुम्ला, होइन, तपाईँ राम्रोसँग थाहा छ, त्यहाँ चाहिँ एउटा सीमा विवादको विषय चर्किएर आयो, त्यहाँ चाहिँ झडप पनि भयो, हुम्लाबाट खारपुनाथ सार्केगाडबाट आएर लामपाटाका बासिन्दालाई निर्घात रूपमा कुटपिट गरेर बन्दक बनाएर राखिएको कुरा पनि आयो, रानीसाइन क्षेत्रको विषय निकै पेचिलो बनेको छ, होइन, त्यसको बारेमा के पहल भइरहेको छ? हिजो पनि त्यहाँ हुम्लाबाट आएर फेरि त्यहाँ हातपात भएको भन्ने खबर आएको छ क्या हामीलाई।
5: यसमा अब निकै विकट ठाउँ छ, पर्यटकीय स्थलले असाध्यै सुन्दर र निकै विकट ठाउँ पनि हो, थोरै बस्ती थोरै मानिसहरू मात्रै त्यहाँ बस्ने गर्नुहुन्छ र त्यहाँ शान्ति सुरक्षाको आवश्यकता धेरै पहिलेदेखि महसुस भएको थियो। हामीलाई पनि पटक पटक त्यहाँबाट त्यहाँका बासिन्दाहरूले भन्नुभएको थियो, हामीले निकै पहल कदमी गर्दा एउटा अस्थायी प्रहरी पोस्ट खडा गर्ने तर त्यसका लागि पूर्वाधार चाहियो भनेका कारणले पूर्वाधार खडा गर्ने गरी प्रदेशको सुदूरपश्चिम सरकारको प्रदेशको बजेट त्यहाँ विनियोजन भएको थियो। त्यो चौकी निर्माण गर्न खोजिरहँदा हुम्ला पक्षबाट चाहिँ त्यहाँ आक्रमण भयो, त्यसपछि पछिल्लो आक्रमण फेरि धनगढी उपमहानगरपालिकाको मेयर जानुभएको बेला, हाम्रो गाउँपालिकाको अध्यक्ष जानुभएको बेला थप आक्रमण भयो। त्यसपछि हामीले गृह मन्त्रालयसँग त्यो पहिलो घटना जुन लामपाटाका मानिसहरू कुटिएको बेला र त्यस पछिल्लो घटना सँगसँगै हामी चाहिँ गृह मन्त्रालयमा, अब गृहमन्त्री त हुनुहुन्न तपाईँलाई थाहा छ, गृह सचिवसँग हामी पटक पटक दुवैतिरका सांसदहरूसँगै म पनि पटक पटक त्यहाँ पुगेँ। हामीले त्यहाँ गरेको एउटा समाधान, हामीले केही अस्थायी समाधान केही दीर्घकालीन समाधानका बारेमा गृह मन्त्रालय मार्फत
4: सरकारको कुराहरू बनाइएको छ, छिमेकी रास्ताबाट अवैध रूपमा रक्सीको पनि उसार पसार हुन्छ, त्यहाँ जडीबुटीहरू हुन्छन्, त्यहाँ चाहिँ वनजङ्गली वन्य जन्तुहरूलाई चाहिँ चोरी सिकारी गराएर त्यहाँ चाहिँ तस्करी एकदमै बढिएको छ भनेर स्थानीयहरूले चाहिँ हामीलाई जानकारी गराउँछन् क्या, त्यस्तो क्षेत्र हो त्यो?
5: त्यसैले हामीले त्यहाँ के भन्यौँ भने एउटा उच्च स्तरीय समिति बनाऊ जसले गर्दा सुरक्षाको प्रबन्ध कसरी गर्न सकिन्छ भन्ने कुराको पनि निर्क्यल गरौँ, त्यो सुरक्षा जरुरी छ पहिलो। दोस्रो चाहिँ पर्यटकीय क्षेत्रका रूपमा त्यसलाई कसरी विकसित गर्न सकिन्छ, त्यसको मोडालिटी कसरी बनाउन सकिन्छ भन्ने कुराको पनि त्यो अध्ययन समितिले रिपोर्ट दियोस्। अनि त्यसपछि चाहिँ अहिले भएका घटना तत्कालिक घटनाका सन्दर्भमा उपचार गर्ने कुरा जुन केही अगाडि बढ्यो, अहिले उपचार वीरस्थल सँगैको ट्रमा सेन्टरमा उहाँहरू आइपुग्नुभयो र उपचार भइरहेको छ भएको छ र त्यहाँ क्षति पनि धेरै ठुलो क्षति पुर्याएको छ। क्षतिपूर्ति चाहिँ जुन पक्षले गर्यो त्यो पक्षले दोषी पक्षलाई क्षतिपूर्तिका लागि सरकारले बाध्य पार्ने घटना एकदमै चाहिँ फौजदारी प्रकृतिको घटना भएको छ। मान्छे कुटिएका छन्, पिटिएका छन्, घरभित्र थुनिएका छन्, उनीहरूको सम्पत्ति चाहिँ लुटपाट भएको छ। दोषीहरूलाई चाहिँ कानुनको दायरामा ल्याएर कडा कारवाही गर्ने भनेर तीन विशेष गरी दुईटा कुरा, एउटा तत्कालिक समाधानको कुरा र दोस्रो चाहिँ दीर्घकालीन समाधानको कुरा, बाजुराको सांसद र हुम्लाको सांसद दुवैजना सांसदहरूसँग म पनि बसेर गृह सचिवसँग यो डिटेलमा हामीले कुरा गरेका थियौँ। पछिल्लो दिनमा केही कार्यान्वयनमा चाहिँ ढिलाइ भएको हामीलाई महसुस भएको छ, जसले गर्दा
4: पर्यटकहरूलाई माथि जानै नदिने, आधै बाटोमा रोक्ने, पुलहरू भत्काइदिने, ढुङ्गा मुढा गर्ने, अमानवीय व्यवहार गर्ने, त्यसको मतलब माथि केही न केही त पाकिया छ। 8-10 वर्ष अगाडि छक्क लामाजीको त्यहाँ उद्योग नै थियो भन्ने कुरा सूचनामा आएको छ हाम्रो, होइन, त्यसैले त्यहाँ गतिविधिहरू चाहिँ नराम्रा गतिविधिहरू भइरहेका छन् भन्ने कुरा क्लियर छ। राज्य अहिलेसम्म किन उदासीन भएको त्यसो भए? तपाईँहरूको दबाब पुगेन?
5: ठिक होइन, हामीले दबाब पनि दिइरहेकै छौँ, राज्यले पनि त्यो अनुभव गरेको छ, जसरी यहाँले अनुभव गर्नुभएको छ राज्यले पनि त्यो अनुभव गरेको छ, अब कार्यान्वयनमा तदारुकता देखाउनुपर्छ भनेर हामी थप दबाब दिन्छौँ।
4: हामीलाई यतिसम्मको पनि जानकारी आएको छ, पूर्व मुख्यमन्त्रीहरू कर्णाली प्रदेशबाट चाहिँ होइन त्यहाँ गएर चाहिँ भ्रमण गरेको, त्यहाँ बसेकादेखि लिएर होइन नजिक चिनको सिमाना एकदम हिल्सा नजिक पर्छ त्यहाँ भन्दा, त्यो त संवेदनशील एरिया हो नि त, त्यसलाई त सुरक्षित गर्नुपर्छ नि त, राज्यको दायित्व हो नि त त्यो होइन।
5: ठिक हो, यहाँले यति धेरै जानकारी राख्नुभएको रहेछ, त्यसको लागि म
4: होइन मैले जवाब दिइरहेको छु बद्री पाण्डेजी, मैले सामाजिक सञ्जाल मार्फत पनि, किनभने यो राष्ट्रको एउटा होइन विषय हो, नागरिकहरू यसरी कुटिनु हुँदैन, घरभित्र चाहिँ यसरी चाहिँ प्रताडित हुनु हुँदैन, यसको त समाधान गर्नुपर्छ नि त, देशैभित्र सीमाको विषयमा विवाद गर्ने तपाईँहरू, तपाईँका नागरिकहरूलाई लिपुलेख पठाउनुहोस् भनेको छु मैले हुम्लाका सांसद जिल्ला अस्ति यही कार्यक्रम मार्फत।
5: ठिक हो, यो के भने जस्तो खप्तडमा, खप्तड चाहिँ पर्यटकीय क्षेत्रको रूपमा छ र त्यहाँ चारवटा जिल्ला जोडिएका छन्, चारवटा जिल्ला जोडिँदा पनि त्यहाँ कुनै खालको पनि दुविधा छैन, विवाद छैन, खप्तडले एउटा पर्यटकीय क्षेत्रको रूपमा महत्त्व पाइरहेको छ र मान्छेहरू सुरक्षित किसिमले त्यहाँ जाने गरेका छन्, यद्यपि पर्यटकीय पर्यटकका निम्ति भौतिक पूर्वाधारहरू पर्याप्त छैनन् तर पनि त्यो क्षेत्र बनेको छ, त्यहाँ पनि दुईवटा जिल्ला छन्, केही पालिकाहरू छन्, हुम्लातिरका दुई तिन चारवटा कति पालिका छन्, बाजुरातिरको एउटा हिमाली गाउँ पालिका छ, हामी मिलेर चाहिँ पर्यटन क्षेत्रको विकास गर्ने हो भनेदेखि त्यहाँ हुम्लाको बाजुराको यो विवाद बढाइरहनै पर्दैन, सीमा कहाँ साँध कहाँ यो भनेर नै पर्दैन, त्यो समग्र पर्यटकीय क्षेत्रले चाहिँ हुम्लालाई बाजुरालाई मात्रै होइन कि सिङ्गै देशलाई चाहिँ त्यसले लाभ दिन्छ, त्यसैले यो द्वन्द्वभन्दा पहिले शान्ति सुव्यवस्थाको स्थिति सुनिश्चित गर्ने, जसले गर्दा दुईतिर विवाद पनि टुङ्गो होस्, विवाद पनि नरहोस् र पर्यटकहरू ढुक्कले रानी सेनमा जाने खालको वातावरण बनोस् भन्ने कुराका लागि पनि त्यो उच्च स्तरीय समितिले चाहिँ एउटा निश्चित मोडालिटी, सुरक्षाको मोडालिटी, अब कतिपय ठाउँमा जस्तो चाहिँ निकुञ्ज छ, निकुञ्ज भएका कारणले चाहिँ रारामा खप्तडमा सेना नै बसेको छ, सेना बस्नुपर्ने भयो कि सशस्त्रको चाहिँ युनिटमा राख्नुपर्ने हो कि नेपाल प्रहरीको राख्नुपर्ने हो कि, त्यो सबै काम अगाडि बढाउँदै जाने र अहिले तत्कालका लागि अस्थायी प्रहरी पोस्ट राख्नका लागि जुन जग्गा प्रस्ताव भएको छ त्यो जग्गा पनि व्यक्तिको जग्गा छ, 110 नम्बर कित्ता भनिएको छ, त्यो कित्तामा चाहिँ त्यो चौकी पोस्ट बन्ने भन्ने कुरा थियो र त्यो काम अगाडि बढेको थियो, त्यो कामलाई पनि रोक्नु भएन, त्यो आखिर चाहिँ
4: त्यसैले
5: यो कुरामा सरकारले राम्रो गरी हस्तक्षेप गर्नु पर्यो। अब हामीलाई बताइए अनुसार बाजुराबाट अहिले प्रहरीको एउटा संख्या, राम्रै संख्या, त्यहाँ गएर सुरक्षा व्यवस्था गर्न सक्ने खालको संख्या पठाइएको अवस्था छ, हुम्लाबाट पनि सुरक्षा कर्मीहरू त्यहाँ आउनुहोस्, पहिले सुरक्षा व्यवस्था कायम गर्नुहोस्, त्यसपछि चौकी निर्माणको जुन काम, चौकी त्यो जहाँ परे पनि हामीलाई भनिए अनुसार हामीलाई लालपुर्जाको फोटोकपी समेत पठाइएको छ, 110 नम्बर कित्ताको बाजुराका मान्छेको बाजुरामा दर्ता भएको, बाजुरामै तिरो बुझाउने गरिएको जग्गामाथि त्यो भवन खडा हुन खोज्दै थियो, हामीलाई भनिए अनुसार होइन त्यो रहेनछ बाजुराको भने पनि त्यो भवन त बन्छ, आखिर देशकै बन्छ, रानी सैनका निम्ति बन्छ, सुरक्षाकर्मी बस्नका निम्ति बन्छ, त्यो भवन बनाउने काम पनि रोक्नु भएन र दीर्घकालीन समस्या समाधानका लागि चाहिँ सीमा कसको कहाँ हो कति हो भन्ने कुराको निर्ग्योल पनि हुम्लाका बासिन्दाले पनि थाहा पाउन्, बाजुराका बासिन्दाले पनि थाहा पाउन्, सुरक्षाको मोडालिटीका बारेमा पनि तत्कालिक समाधान पनि दिउँ, दीर्घकालिक मोडालिटी अथवा त्यहाँ सेना बस्ने कि सशस्त्र बस्ने कि नेपाल प्रहरी बस्ने कि भन्ने कुराको पनि निर्ग्योल सरकारले गरोस् र पर्यटन प्रवर्धनका निम्ति कुन मोडालिटीमा सञ्चालन गर्ने, दुईटा जिल्ला छन्, धेरैवटा पालिका छन्, दुईटा प्रदेश छन्, कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने कुराको पनि निर्ग्योल होस् भन्ने कुरा चाहन्छौँ। हिजो म पर्यटन मन्त्री भएकै बेला पनि मैले एउटा पदमार्ग प्रस्तावित गरेको थिएँ, खप्तडबाट रामारोसन जुन अछाममा पर्छ, रामारोसनबाट बढीमालिका जुन बाजुरामा पर्छ, बढीमालिकाबाट बुढीनन्दा, बुढीनन्दाबाट रानी सैनसम्मको एउटा यो नयाँ पदमार्ग बन्छ भनेर प्रस्तावित गरेर बजेट पनि विनियोजन गरिएको थियो, हामी सरकारबाट बाहिरिएपछि यो सरकारले त्यो कार्यान्वयन गरेन, सरकारले आगामी दिन बजेटमा त्यो राखेर कार्यान्वयन गर्छ भन्ने कुरामा म विश्वस्त पनि छु। यस्ता भरदिन ठाउँहरू जहाँ मानिसहरूको पहुँच कम छ, कम गएका छन्, त्यस्ता ठाउँमा विदेशीहरू पर्यटकहरू जान रुचाउँछन्। अब सगरमाथाको उपल्लो क्षेत्र, अन्नपूर्ण क्षेत्रमा थुप्रै ट्रेकिङ रुटहरू छन्, त्यस्तै रुटहरू त्यहाँ पनि स्थापित होस्। पश्चिमतिर पर्यटनको गतिविधि एकदमै कम भएको कारणले पर्यटनको गतिविधि पश्चिमतिर बढाउँ भन्ने कुरामा हाम्रो फोकस पनि थियो त्यो बेला, त्यो अनुसार हामीले बजेट कार्यक्रम र नीति पनि बनाएका थियौँ। यो काममा पनि वर्तमान सरकारले चाहिँ वर्तमान सरकार एकाकार भइदियोस्, यो कामलाई अगाडि बढाइदियोस् भन्ने कुराको हामी मान्यता बोक्छौँ। त्यसका लागि अहिले तत्काल देखिएको जुन भएको घटना छ त्यसलाई हल गर्नुपर्छ र दोषीहरूलाई कारवाहीको दायरामा ल्यायो भने आगामी दिनमा यस्ता घटना पनि दोहोरिँदैनन् भन्ने कुराको प्रत्याभूति हुन्छ। हामी यो चाहन्छौँ र यो दबाब सरकारलाई दिइरहेका छौँ, सुझाव दिइरहेका छौँ, सरकारले अझ तदारुकताका साथ यसलाई कार्यान्वयन गरोस् भन्ने मान्यता बोक्छौँ हामी।
4: हस् पाण्डेजी, यहाँको महत्त्वपूर्ण सबैका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेपाली कङ्ग्रेसका नेता बद्री पाण्डे, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: जितने मौका। नागरिकता भए पुग्छ, सहज EMI मार्फत।

0: नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: नमस्कार।
0: अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको जुन संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा थियो त्यसलाई दुराशय नदेखिएको भन्दै अभियोग पत्र संशोधन गरेछ कास्की जिल्ला अदालतले। यो नजिरहरू हिजो थियो कि आजको अब के हुन्छ, सर्वोच्चमा विचाराधीन छ, तपाईँलाई कस्तो लाग्यो?
1: यस्तो अब यो अहिले कस्तो देखियो भने एक महिना जतिदेखि अगाडिदेखि सरकार अध्यादेशबाट सरकार चलाइराखेको अवस्था छ वर्तमान सरकारले। अब कानुनमा स्पष्ट उल्लेख भएका विषयहरूलाई अध्यादेशको माध्यमबाट संशोधन गर्ने र त्यो संशोधन गरेर व्यक्ति हेरेर अभियोग पत्रहरू सच्याउने जस्तो क्रियाकलाप हामीले अगाडि बढायौँ भने यो सुशासनको जुन हामी नारा दिइरहेका छौँ यसको ठिक्क विपरीत हुन जान्छ। यो चाहिँ अहिले के देखियो भने तपाईँले सुशासन केलाई भन्न खोज्नुभयो? सुशासन भनेको कानुनको शासन हो। कानुनको शासन भनेको कानुनमा उल्लेख भएको कुरा यदि संशोधन गर्न आवश्यक छ भने सार्वभौम संसद छ, सार्वभौम संसदमा रेगुलर माध्यमबाट, रेगुलर माध्यम भनेको त्यो कानुन बनाउने एउटा निश्चित प्रक्रिया छ, त्यो कानुन बनाउने निश्चित प्रक्रियामा विधेयक बन्दछ, विधेयकको मस्यौदा गरिन्छ, विधेयकको मस्यौदा गरिसकेपछि त्यो संसदमा त्यो विधेयक प्रस्तुत हुन्छ, प्रस्तुत भइसकेपछि दुवै सदनबाट पास भएर अनि राष्ट्रपतिबाट त्यसलाई प्रमाणीकरण गरिसकेपछि त्यो कानुन बन्दछ। र कुनै कानुन नयाँ बन्दाखेरि पनि र संशोधन हुँदाखेरि पनि अपनाइने प्रक्रिया भनेको त्यो हो, संविधान अनुसार र कानुन अनुसार पनि संविधान र कानुनलाई एकातिर राखेर
0: रवि लामी छानेको अभियोग संशोधनको मुद्दालाई जुन कास्की जिल्ला अदालतले दुराशय नदेखिएको भन्यो यसमा चाहिँ कानुनी प्रोभिजन होइन यो, यसमा के अरे दुराशय नदेखिएको कुरा चाहिँ त्यसको मतलब न्यायालयलाई प्रभावित पार्न खोजिएको हो। न्यायालयले चाहिँ
1: न्यायालय त यस्तो छ, कानुन अनुसार कानुन संशोधन गरेर लगिसकेपछि न्यायालयले केही कुरा गर्यो होला, त्यसमा अहिले म टिप्पणी गर्न चाहन्न किनभने न्यायालयले गरेको विषयमा हामीले सार्वजनिक बहस या टिप्पणी गर्नु हुँदैन। तर प्रश्न के हो भने लगियो कसरी भन्ने कुरा छ कि मैले तपाईँलाई के कुरा बुझाउन खोज्दै थिएँ भने व्यक्ति केन्द्रित भएर यदि हामीले कानुनहरूलाई संशोधन गर्न थाल्यौँ, यदि कानुनलाई चाहिँ व्यक्ति केन्द्रित भएर हामीले कुनै कानुनको प्रयोगलाई गराउन खोज्यौँ भने आज एउटा व्यक्तिले प्रयोग गरेको कानुन भोलि अर्को व्यक्तिले पनि प्रयोग गर्छ। अर्थात् यो समयअनुसार शासक त बदलिरहन्छन्, आज एउटा शासक छ भोलि अर्को शासक आउँछ, प्रत्येक शासकले आफूलाई हेरेर कानुनको प्रयोगलाई यसरी व्यक्ति केन्द्रित भएर प्रयोग गर्न थाल्यो भने अनि त्यो रुल अफ ल कसरी भयो, त्यो कानुनको शासन कसरी भयो भन्ने प्रश्न खडा हुन्छ। मेरो भनाइ यति हो। त्यसैले अहिले के देखियो भन्नुहोला भने
0: सर्वोच्चमा विचाराधीन छ नि त यो मुद्दा फेरि,
1: हजुर
0: सर्वोच्चमा त विचाराधीन छ नि त होइन?
1: मैले भने यो विभिन्न ठाउँमा मुद्दाहरू विचाराधीन छ, अब यसको लागि त कोर्ट पनि किन चाहियो भन्ने भयो होइन र अदालत पनि किन चाहियो त? तपाईँले आफूलाई कानुन आवश्यक परेको कानुन संशोधन गर्नुहुन्छ अनि त्यो संशोधन गरेको कानुन अनुसारको व्यक्तिलाई चाहिँ बाहिर
0: निकाल्नुहुन्छ। सरकारले चाहिँ फिर्ता लिन महाधिवक्ताको कार्यालयले सिफारिस गर्यो र सरकारले चाहिँ होइन तत्कालीन सरकारले आग्रह गरेको थियो नि त त्यो चाहिँ अदालतलाई, कास्की जिल्ला अदालतलाई होइन, सुशीला कार्की नेतृत्वको सरकारले
1: तत्कालीन सरकारले आग्रह गरेका थियो, अहिलेको चाहिँ कोर्टले फिर्ता लियो भन्ने कुरा केसँग सम्बन्धित छ भन्नुहोला भने यो कानुनसँग सम्बन्धित छ, यसो गर्न मिल्दैन। अब मैले तपाईँलाई मात्रै के कुरा बुझाउन खोजिरहेको छु भने कि यो सरकारले जुन कुरा गर्दछ त्यो सुशासनको कुरा गर्ने हो भने कानुनलाई यो उचित प्रक्रियाबाट संशोधन गरेर गर्नु पर्यो र त्यो कानुन सबैका लागि लागु हुनु पर्यो क्या। जस्तो म तपाईँलाई एउटा कुरा भनौँ, म कुनै व्यक्तिको नाम लिएर कुरा गरिरहेको छैन, हरेक काम व्यक्तिहरू संविधान अनुसार कानुनको नजरमा समान छन्, कानुनको नजरमा समान छन् भने त्यो समान नागरिकहरूको बिचमा लागु हुने कानुन पनि समान हुनुपर्छ। त्यसो भए मात्रै त्यो कुरालाई चाहिँ डेमोक्रेसीको एउटा सुन्दर अनुहार भनेर भनिन्छ र त्यो कानुनको शासन हुन पुग्दछ। अब यहाँ त कस्तो देखियो भन्नु होला भने कुनै निश्चित व्यक्तिलाई लागेको अभियोग चाहिँ त्यही सरहका व्यक्तिहरू चाहिँ जेलमा छन्, त्यही सरहका समान व्यक्तिहरू चाहिँ जेलमा छन्,
0: होइन इच्छा राज तामाङदेखि लिएर धेरै जेलमा छन्, अहिले पनि
1: धेरै व्यक्तिहरू जेलमा छन्, धेरै हजारौँ मानिसहरू यस्तै अभियोगमा जेलमा बसिराखेका छन्। ती व्यक्तिहरूलाई कस्तो लाग्दो भन्नुहोस् न? अनि एउटा व्यक्ति एउटा सर्टेन व्यक्तिका लागि भनेर हामीले कुनै कानुन परिवर्तन
0: गर्छौँ भएको थियो तत्कालीन सरकारले भन्ने आएको थियो नि त होइन?
1: अब यो राजनीतिक कुरा नगर्नुहोस् अहिले, यो राजनीतिक कुरातिर गयो भने प्रतिशोध भएको थियो कि थिएन भन्ने कुरा यो पोलिटिकल हेर्ने कुरा होला होइन,

0: तर मलाई अहिले लागेको के हो भने हामी कानुनको दृष्टिकोणबाट कानुनको विश्लेषण गरिरहेछौँ भने संविधान अनुसार कानुन सबैका लागि बराबर छ, त्यो बराबर भएको कानुन चाहिँ सबैलाई समान रूपमा लागू हुनुपर्दछ।
1: अब अहिले क्रमभङ्गता भयो नि त प्रधान न्यायाधीश नियुक्तिमा पनि, होइन, वरिष्ठतमको तरिकाले सपना प्रधान, मल्ल, कुमार रेग्मी, हरि फुयाललाई हटाएर बाइपास गरेर चौथो नम्बरमा रहनुभएका डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीश नियुक्त हुनुभयो। यो क्रमभङ्गतामा बारको धारणा के छ?
0: यस्तो छ, बारको धारणा छ, बारका वर्तमान पदाधिकारीले दिनु होला, उहाँहरूले राखी पनि रहनु भएको छ। तर प्रश्न के हो भने यो चाहिँ
1: धेरै कुरामा
0: धेरै म पूर्व अध्यक्ष हुँ, मैले धेरै कुरामा क्रमभङ्गता देखिरहेको छु अहिले। धेरै कुरामा भनेको कस्तो भन्दाखेरि जे परम्परा हाम्रो थियो न्यायिक परम्परा, त्यो न्यायिक परम्पराभन्दा विपरीत यो पनि हुन गएको देखिन्छ भने अर्कोतर्फ के देखिएको छ त भन्दाखेरि धेरै कुरामा कानुनहरूलाई चाहिँ यसरी गिजोल्ने हो भने यसलाई के भनिन्छ भनिन्छ भन्दाखेरि यो न्यायिक अराजकता सिर्जना गर्न खोजिएको हो कि जस्तो पनि देखिएको छ। अब यस्तो न्यायिक अराजकता सिर्जना भयो भने जस्तो अब हामी अहिले के हेरिरहेछौँ भने पार्लियामेन्टमा प्राइम मिनिस्टर जवाफ दिनुहुन्न, उहाँ पार्लियामेन्टको यो प्राइम मिनिस्टर भनेको चाहिँ पार्लियामेन्टको अभिन्न अङ्ग हो, अभिन्न अङ्ग भन्दा पनि नेता हो त्यसको। संसदीय व्यवस्थामा संसदको नेता भनेकै प्रधानमन्त्री हो। प्रधानमन्त्रीले प्रत्येक सांसदको सार्वभौम सांसद किन भनियो भन्दाखेरि उनीहरूले जनताबाट इलेक्टेड भएर जनताबाट इलेक्टेड भएर उनीहरू चाहिँ पार्लियामेन्टमा गएको हुन्छन्, उनीहरू जनताको भावनाको भावनालाई मुखरित गर्दछन्, अर्थात् त्यहाँ लिएर आएर पार्लियामेन्टमा ल्याएर जनताको कुरा चाहिँ बोल्छन् उनीहरू। त्यसलाई सुन्नु कसले पर्छ भन्दाखेरि एक्जिक्युटिभले सुन्नुपर्छ। एक्जिक्युटिभको प्रमुख भनेको प्रधानमन्त्री हो। प्रधानमन्त्रीले प्रत्येक सांसदले भनेको विषय गम्भीरतापूर्वक सुनेर त्यसको जवाब पनि दिनुपर्छ, किनभने त्यो जवाब भनेको जनतालाई दिएको जवाब हो। अब पार्लियामेन्टमा बोल्नै नपर्ने भन्ने कुरा त राम्रो भएन नि, पार्लियामेन्ट अब अहिले त्यो पनि भइरहेछ भने धेरै कुराहरू हामी कसरी अब्जर्भ गरिरहेछौँ भने नागरिक समाजका हामी व्यक्तिहरूले साइडमा बसेर छेउमा बसेर के कुरा अब्जर्भ गरिरहेछौँ भने कसरी कामकाज अगाडि बढेको छ त। सुशासन भनेको हेर्नुहोस् विकास र
1: होइन सिफारिस भएका छजना योग्य त हो नि त, होइन उहाँहरू प्रधानको लागि
0: होइन, यस्तो हो। अब प्रधान न्यायाधीशको लागि योग्यता अब रुस्टर एउटा बनाएको थियो, त्यो रुस्टरमा बनाइसकेपछि त्यो रुस्टर न्याय परिषदले पठायो, न्याय परिषदले पठाएपछि तीन वर्ष नागेको प्रत्येक सर्वोच्च अदालतको न्यायाधीश तीन वर्ष अवधि नागेको न्यायाधीशको चाहिँ उसले रुस्टर पठाइदियो। त्यो सूची पठाइदिइसकेपछि त्यो सूचीमा परेका व्यक्तिहरू यो पहिलोचोटि भयो भनिएको मात्रै हो, पहिलोचोटि
1: न्यायालयमा
0: अब म त्यो भनी पनि हाल्दिनँ। हेर्नुहोस् प्रधान न्यायाधीश जस्तो व्यक्तित्वलाई अब हामीले यसरी आरोप लगाउनु पनि हुँदैन, उहाँको काम हेर्नुपर्दछ। अब त्यसैले गर्दाखेरि अब हामी के भा हेरिरहेछौँ त भन्दाखेरि उहाँको काम हेर्नुपर्दछ, उहाँ कसरी अगाडि बढ्नुहुन्छ, किनभने यो बिल्कुलै फरक कुरा। हेर्नुहोस् कानुन गलत बन्यो भने पनि यो गलत भयो, यो कुरा संविधान अनुसार बन्दैन भनेर संविधान बमोजिमको चेक जाँच गर्ने ठाउँ पनि सर्वोच्च अदालत हो। र सरकारले गलत हरेक दिन प्रधानमन्त्रीको विरुद्धमा तिन चार पाँचवटा छवटासम्म आदेश र फैसला चाहिँ यो न्यायालयले गर्छ हरेक दिन। एउटा जिल्ला अदालतले प्रधानमन्त्रीको विरुद्धमा आदेश गर्न सक्छ, किनभने त्यो ठाउँ नै त्यस्तो ठाउँ हो भने अब त्यो ठाउँमा बस्ने व्यक्ति कमिटेड हुनु हुँदैन। यति मात्रै हो, मेरो प्रधान न्यायाधीशलाई पनि तपाईँ मार्फत के अनुरोध छ भने नियुक्ति हुँदाखेरि ठिक छ कानुनको प्रयोजन के अरे प्रयोग गरेर नियुक्ति भएको देखियो भने पनि तपाईँको काम गराइ सबैले हेरिराखेका छन्, नजिकबाट निहालिराखेका छन्। नजिकबाट निहाल्ने भनेको कानुन भेत्ताहरूले निहालेका छन्, संविधानविदहरूले निहालेका छन्, नागरिक समाज निहालिराखेको छ, होइन? किनभने मुलुक त सबैको साझा मुलुक हो नि, मुलुक त सबै साझा मुलुक हो, यो के रुलिङ पार्टीको मात्रै त मुलुक होइन होला, सबैको साझा मुलुक हो भने सबैले मिलेर तपाईँले के काम गरिरहनु भएको छ भन्ने कुराको नजिकबाट वाच गरिरहेछन्। अहिले धेरै क्रिटिसाइजमा उत्रेका छैनन् व्यक्तिहरू, तपाईँ हेरिरहनु भयो होला धेरै यो क्रिटिकल भएर धेरै विरोध गरेर निस्किहालेको अवस्था छैन। नेपाल बार एसोसिएसनले पनि चिन्ता जनायो। नेपाल बार एसोसिएसनले के चिन्ता जनायो भन्दाखेरि कि अस्ति सर्वोच्च अदालतमा यो कुराको विरुद्धमा रिट जाँदाखेरि रिट दर्ता गरिएन भन्ने कुरामा लालचित माल्यो नेपाल बार एसोसिएसनले, किनभने कुनै पनि कुरा सर्वोच्च अदालतमा मुद्दा गइसकेपछि त्यो समयमा दर्ता भएन भने त्यसको सुनवाईको कुनै अर्थ रहँदैन, होइन? त्यसैले गर्दाखेरि लालटिन बाल्यो। नेपाल बार एसोसिएसनले पनि खबरदारी गरेका छ, त्यसपछि प्रधान न्यायाधीशलाई भेटेर वर्तमान प्रधान न्यायाधीशलाई भेट्यो नि नेपाल बार एसोसिएसनले, बधाई पनि भन्यो। र के भन्यो भने तपाईँलाई हामी यी उनीहरूले चाहिँ 21-22 बुदा लेखेर दिए, यो कुरामा हामी हेरिरहेछौँ, यो कुरामा हामी सुधार चाहन्छौँ। पहिला हामीले पनि भनेका हो नि न्यायालयमा विकृति छ, विसङ्गति छ, भ्रष्टाचार छ भनेर एउटा प्रतिवेदनले भन्यो, त्यो प्रतिवेदनको आधारमा विभिन्न कानुनहरू परिवर्तन गर्नुपर्थ्यो, न्यायालय उल्टो त्यसको विरुद्धमा लाग्यो हुनाले हामीले विरोध पनि गर्यौँ, होइन र न्यायाधीश नियुक्तिका कुराहरू उठ्यो, यी जम्मै कुरामा त हामीले विरोध गर्दाखेरि हामीले कैयौँ अवस्थामा आफै विरुद्धका पनि मुद्दाहरू भोगेर पनि हामीले त्यो कुरा विरोध गर्यौँ। अहिले पनि त्यही कुरा हो, प्रधान न्यायाधीश कसरी काम गरिरहनु भएको छ, कसरी काम गर्नुहुन्छ भन्ने कुरा नजिकबाट धेरै व्यक्तिहरूले न्यायालय राखेका छन्। किनभने प्रधान न्यायाधीश भनेको प्रधानमन्त्री होइन, प्रधान न्यायाधीश भनेको संसद पनि होइन, संसदले बनाएका कानुन र सरकारले गरेको काम कसरी काम गर्नुहुन्छ भन्ने कुरा नजिकबाट धेरै व्यक्तिहरूले न्यायालय राखेका छन्। किनभने प्रधान न्यायाधीश भनेको प्रधानमन्त्री होइन, प्रधान न्यायाधीश भनेको संसद पनि होइन, संसदले बनाएका कानुन र सरकारले गरेको काम दुइटैको यो कसी लाउने ठाउँ, त्यसैले के भनिन्छ भने लोकतन्त्रलाई कसी लाउने ठाउँ भनेको न्यायालय हो, न्यायपालिका हो। अब त्यो लोकतन्त्रलाई कसी लाउने ठाउँमा बसेको चिफ व्यक्तित्वले, सबैभन्दा प्रमुख व्यक्तित्वले कसरी काम गर्नुहुन्छ भन्ने कुरा उहाँको केबाट देखिन्छ त भन्दाखेरि उहाँले गर्ने फैसला, उहाँले लिने निर्णय, किनभने अदालतका न्यायाधीशहरूले लिने निर्णयबाट उहाँको क्रियाकलाप हेरिने हो, उहाँले कस्तो फैसला गर्नुहुन्छ, कस्तो निर्णय लिनुहुन्छ भन्ने कुराबाट हेरिने हुनाले उहाँले चाहिँ यो सबै कुरा विचार गर्नुहुनेछ। किनभने उहाँको अवधि पनि लामो छ, छ वर्षको लामो अवधि लिएर आउनुभएको हुनाले उहाँलाई अब स्थायित्वको धेरै सङ्कट छैन। अहिलेसम्मको प्रधान न्यायाधीशहरूलाई के हुन्थ्यो भने छोटो अवधि हुन्थ्यो, छोटो अवधिमा धेरै कामहरू गर्नुपर्ने देखिन्थे, कैयौँ कामहरू हुन्थे, कैयौँ कामहरू हुन्थेनन्, त्यस्तो अवस्था थियो होला। तर वर्तमान प्रधान न्यायाधीश त्यो त्यो कुराको पनि के छ भन्दाखेरि सुविधा छ, उहाँ लामो अवधिसम्म छ वर्ष पुरै प्रधान न्यायाधीश भएर निस्कन पाउने अवस्था देखिएको छ। अहिलेसम्म नियुक्ति भइसकेपछि उहाँको कार्यविधि भनेको छ वर्ष हो आजको दिनमा। त्यसैले गर्दाखेरि हामी कसरी हेरिरहेछौँ भने वर्तमान प्रधान न्यायाधीशलाई यो यसरी काम गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने कुरा हिँड्दैछ, सबैले वाच गरिराखेका छन्। एकातिर उहाँ वरियतामा चौथो नम्बरमा हुनुहुन्थ्यो, वरियतामा त्यो चौथो नम्बरको वरियताको व्यक्तिलाई पहिलोचोटि इतिहासमै पहिलोपटक यसरी चाहिँ प्रथम व्यक्ति बनाएर अनि त्यसपछि चाहिँ यो प्रधान न्यायाधीशमा नियुक्ति गरिएको अवस्थाको विद्यमानता छ। त्यो पनि कसरी गरियो त भन्दाखेरि अध्यादेशको माध्यमबाट कानुन परिवर्तन गरेर गरिएको अवस्था छ। हालाकि यो कुरा चाहिँ यो यो नियुक्तिको कुरा चाहिँ त्यसरी अगाडि बढ्दाखेरि अब यो सबै व्यक्तिहरूले नजिकबाट प्रधान न्यायाधीशले कसरी काम गर्नुहुन्छ या न्यायालयले कसरी अगाडि बढ्छ भन्ने कुरा वाच गरिराखेको हुनाले हामी पनि ती के भन्दछौँ भने नेपाल बार एसोसिएसन पनि के भन्दछ भने यो न्यायालय सुधारको स्वर्णिम युग बनोस्।
1: हस् गोपाल कृष्णजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हस् नमस्कार, धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपाल कृष्ण घिमिरे। आदरणीय श्रोता, नेपाली भाषामा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: गरौ
1: हो। अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
3: आईएमई गरौ।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित

0: गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।
1: विषादी विसुन औषधि होइनन्, अनावश्यक विषादी प्रयोग नगरौ नगराउ, प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौ। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत पराग सेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
2: हाम्रो खानाको करिब दुई तिहाई हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र पराग सेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता पराग सेचक जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
1: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउँ। व्यवसायिक किट विकास केन्द्र हरियर भवन।
3: नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
4: ग्लोबल आइएमई बैंक, सबैका लागि बैंक।
5: डिसोन फाइबर नेट।
6: यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी बाराका संस्थापक अध्यक्ष चन्दन सुणकार हुनुहुन्छ। चन्दन सुणकार जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
7: नमस्कार सर, धन्यवाद।
6: होइन, तपाईँहरूले त हानाहानै गर्नु भएछ नि त हिजो, किन हो त्यो बैठकमा किन लफडा भएको? बालेन पक्ष र रवि पक्ष भन्दै त्यहाँ नाराबाजी चलिरहेको थियो।
7: होइन, बालेन पक्ष र रवि पक्ष भनेर त्यहाँ चाहिँ तपाईँले भने जस्तो केही भएको होइन। मान्यजीहरूले बालेन पक्ष र रवि पक्षका कुराहरू निकाल्दै आउनु भएको छ बारा जिल्लामा, तर राष्ट्रिय स्वतन्त्र पार्टीका हाम्रा केन्द्रीय आदरणीय सभापति श्री रवि लामी छानेज्यूले नै र विभिन्न मञ्चबाट हाम्रा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीजीहरूले त्यस्तो केही नभएको कुराहरू चाहिँ उल्लेख गर्दै गर्दाखेरि पनि बाराका मान्यजीवहरूबाट ग्राउन्ड लेभलमै त्यस्तो कुरा हुनु भनेको त्यो दुःखद हो। हिजोको घटना के भएको रहेछ भने बारा जिल्ला समिति केन्द्रको सचिवालयले भङ्ग गरिसकेपछि र वैशाख 30 गतेको केन्द्रीय समितिको बैठकले मेरो सदस्यता खारेजी गरिसकेपछि आउँदै गरेको अधिवेशनलाई बारा जिल्लाका चारवटै मान्यजीवहरूले किन के कुन तरिकाले प्रभावित पारेर आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने उद्देश्यले हिजोको क्राइटेरिया के तोकेको थियो विस्तारित बैठकको लागि केन्द्रले नै आफैले, र त्यो बैठकमा उपस्थित जो सदस्यहरू हुनुहुन्थ्यो त्योभन्दा बाहेक मान्यजीवहरूले बाहिरबाट बडीगार्ड अथवा धेरै साथीहरूले गुन्डा पनि भनिराख्नु भएको छ, गुन्डा लिएर चाहिँ उपस्थिति हुनुको कारणले गर्दाखेरि हिजोको त्यो झडप भएको
6: होइन। बालेन पक्ष र रवि पक्ष त त्यहाँ त खुलम खुला रूपमा देखियो नि त होइन बारामा।
7: होइन, बालेन र रवि पक्ष भन्दा पनि हामी राष्ट्रपाका पक्ष हौ, राष्ट्रिय स्वतन्त्र पार्टीका पक्ष हौ। बालेन को सपोर्टमा चाहिँ बारावासीहरूले यसपालि सबै उम्मेदवारहरूले मत दिनु भएको हो। रवि लामी छानेज्यूको त्यागको लागि सबै चाहिँ बारावासीज्यूहरूले चाहिँ भोट दिनुभएको हो, घन्टी चुनाव चिन्हमा भोट दिनुभएको हो। बाराका यी चारजना मान्यहरूकै अनुहारमा चाहिँ भोट चाहिँ आम नागरिकहरूले दिनुभएको होइन।
6: ए, बाराका चारवटा मान्यको अनुहार हेरेर होइन, घन्टीलाई भोटमा आएको होइन।
7: बालेनलाई प्रधानमन्त्री बनाउन रवि लामी छानेको त्यागको कदर गर्दै र घन्टी चुनाव चिन्हमा मत भोट आएको हो, बारावासीहरूले गर्नु भएको हो। बाराका चारजना मान्यहरूको अनुहार देखेर चाहिँ बारावासीहरूले भोट गर्नु भएको
6: होइन। त्यो झगडा चाहिँ किन चल्यो, मुठभेड किन भएको?
7: यो आउँदै गरेको अधिवेशनलाई आफ्नो पक्षमा के कसरी कुन तरिकाले प्रभावित पार्न सकिन्छ भन्ने विषयलाई लिएर मान्यजीहरूको जुन गतिविधि विगत समयदेखि चलिराखेको छ, मैले विभिन्न बहाना लगाएर चाहिँ पार्टीको साधारण सदस्य समेत खारेज गराउने जुन उहाँहरूले काम गर्नुभयो त्यसलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सुरुदेखिका दुःख गरेका पार्टीका योद्धाहरू
6: पार्टी
7: केन्द्रीय कार्य समितिको बैठक वैशाख 30 गतेको ले निर्णय गरेर मेरो साधारण सदस्यता खारेज गरेको अवस्था हो।
6: के कारणले तपाईँको साधारण सदस्यता पनि खारेज भयो? तपाईँको मैले एउटा सामान्य भिडियो क्लिपमा कता सुनेको थिएँ, राष्ट्रिय स्वतन्त्र पार्टीकै सभापति रवि लामी छानेजीलाई पनि पटक पटक भेट माग्दा पनि भेट्न नदिएको, उहाँका सोखी होइन सचिव जस्तो मलाई लाग्छ अविनाश आचार्यजी होइन, उहाँको भूमिका पनि शङ्कास्पद रहेको भन्ने खालको कुराहरू तपाईँले गर्नुभएको थियो, के हो यो चाहिँ?
7: हो, रवि लामी छानेज्यू कारागारभित्र हुँदाखेरि बारा जिल्लाको नेतृत्व सम्हाल्दै गर्दाखेरि बाराको चारवटै निर्वाचन क्षेत्र जित्नुपर्छ भनेर मैले धेरै उद्देश्य बोकेको थिएँ। त्यो क्रममा हामीले बाराकामा उम्मेदवारहरू चाहिँ भेटाउन गाह्रो परिराखेको थियो। त्यसै क्रममा चाहिँ हामीहरूले बारा जिल्लामा विभिन्न चाहिँ मजबुत उम्मेदवारहरू भेट्ने क्रममा अब उहाँहरूलाई नै चाहिँ हाम्रो पार्टीमा ल्याएर चुनाव लडाउने हो भने चाहिँ विजय चाहिँ प्राप्त गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर मैले उम्मेदवारहरू खोज्ने क्रममा जारी थियो। तर पछि चाहिँ रवि दाई बाहिर जब आउनुभयो, बालिनजी हाम्रो पार्टीसँग जुड्नुभयो, कुलमानजी जुट्नुभयो, पछि कुलमानजीहरू जानुभयो, अनि त्यसपछि चाहिँ बाराजीमा एउटा उम्मेदवारहरूको बाढी जस्तो नै चाहिँ देखा परेको हो। तर सोभन्दा अगाडि उम्मेदवार बन्छु भनेर कोही इच्छुक आकाङ्क्षीहरू हुनुहुन्थेन। अब उम्मेदवार भइसकेपछि जो व्यक्तिहरू कहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा हुनुहुन्थेन, एकैचोटि उम्मेदवारी दर्ताको दिन मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा जुन आउनुभयो, उहाँहरूले निर्वाचनको क्रममै चाहिँ आफ्नो निर्वाचन क्षेत्रमा वडाको टिकट र पालिकाको टिकट तपाईँले दिन्छु भनेर विभिन्न उम्मेदवारहरूसँग, वडा उम्मेदवारहरूसँग, वडाध्यक्षका पालिका प्रमुखका उम्मेदवारहरू तपाईँले के
6: गर्दै पार्टीको संगठनमा सक्रिय नभएका, पार्टीको चाहिँ होइन विचारधारामा सक्रिय नभएका, पार्टीलाई चाहिँ बनाउनका निम्ति सक्रिय नभएका व्यक्तिहरू फुत्त चाहिँ टुरिस्ट जस्तो भएर चाहिँ टिकट लिएर आए होइन त्यहाँ।
7: हजुर हजुर सर, एकैचोटि चाहिँ हामीले अनुहारै नदेखेका व्यक्तिहरू, नामै नसुनेका व्यक्तिहरू एकैचोटि चाहिँ उम्मेदवारी दर्ताको दिन पार्टीको टिकट लिएर आउनुभयो र उहाँहरूले नै चाहिँ मलाई एकदम राजनीतिक रूपमा गलत आरोपहरू लगाएर यसले आर्थिक रूपमा माग गर्यो भन्ने किसिमको, अन्य पार्टीलाई चुनाव जिताउनको लागि सहयोग गर्यो, हामीलाई चुनाव हराउनको लागि गर्यो भन्ने कुरोहरू उहाँहरूले म माथि आरोप लगाउनु भयो। जबकि बाह्रको चारको चार क्षेत्र चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले जित्यो र आर्थिक रूपमा जुन मैले माग गरेको छु भन्ने कुरो उहाँहरूले आरोप लगाउँदै हुनुहुन्छ, त्यसको प्रमाण सम्पूर्ण बाह्र जिल्लाका
6: तपाईँ कारवाहीमा किन पर्नुभयो? त्यही चुनाव जिताउन असहयोग गरेको र आर्थिक माग गरेको भन्ने विषयले कारवाही गरिएको हो।
7: उम्मेदवारजीहरूले चाहिँ यही विषयलाई लिएर म माथि चाहिँ उजुरी हाल्नु भएको छ, त्यही उजुरीको आधारमा मलाई चाहिँ कारवाही गरिएको हो।
6: तपाईँ कारवाहीमा परेपछि भाड्नु भएको हो हिजोको अधिवेशन?
7: मैले कारवाहीमा परेर मैले भाँडेको होइन कि अधिवेशन, राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूले रु 25,000 रुपियाँ तिरेर चाहिँ उम्मेदवार हुन पाउनुपर्छ भनेर चाहिँ आवेदन भर्नु भएको थियो। त्यो आवेदन भरेका व्यक्तिहरूसँग एकचोटि सामान्य छलफल सोधपुछ सरसल्लाह नगरेर एकैचोटि कसैले कतै कसैको नामै नसुनेको व्यक्तिहरूलाई चाहिँ रातारात ल्याएर टिकट दिएको कारणले गर्दाखेरि ती 25,000 रुपियाँ तिरेका उम्मेदवारहरूको उम्मेदवारी शुल्क फिर्ता हुनुपर्छ उहाँहरूको जुन माग थियो त्यसमा चाहिँ मैले पार्टीको आन्तरिक क्रममा सहमति सहित उठाएको थिएँ र त्यही कारणले गर्दाखेरि पनि चाहिँ मेरो चाहिँ सदस्यता खारिज भएर आउने अधिवेशनमा मलाई चाहिँ रोक्ने उद्देश्यले मेरो सदस्यता खारिज भएको चाहिँ हामीले चाहिँ यस्तैलाई बुझेका छौँ र त्यो कारणले मात्र झडप भएको होइन कि मान्यजीवहरूले आफ्नो गुन्डा प्रयोग गरेर बाह्र जिल्लाको अधिवेशनलाई कसरी आफ्नो अनुकूल बनाउन सकिन्छ भन्ने उहाँहरूले उद्देश्य राखेको कारणले गर्दाखेरि चाहिँ हिजोको यो अवस्था आएको
6: होइन। पार्टी सभापति रवि लामिछानेले पनि तपाईँलाई बुझ्नु भएन त्यसो भए, उहाँसँग भेट भएन, तपाईँसँग कुरा भएन, खास वास्तविक के हो भनेर उहाँले बुझ्नै चाहनु भएन?
7: पार्टी सभापति रवि लामिछानेज्यूसँग म निर्वाचन पश्चात नै चाहिँ भेटेर पाराको सम्पूर्ण कुराहरू राख्छु भनेर पटक पटक चाहिँ उहाँको स्वर्गीय सचिव अविनाश आचार्यजी मार्फत चाहिँ मैले चाहिँ समय माग गर्न खोजेको हो। पार्टी सभापति रवि लामिछानेज्यूलाई पनि मैले फोन गरेर सम्पर्क गर्न खोजेको, पार्टीका शीर्ष नेताहरू अन्यलाई पनि मैले फोन गरेर भेटेर आफ्नो कुरा वास्तविक रूपमा के छ र भन्ने कुरो चाहिँ आफ्नो तर्फबाट राख्न खोजेको, तर कसैले पनि कुनै पनि बेलामा र फोन नउठाइदिने र मेरो सम्पर्कमा नआइदिने भएको हुनाले मैले केन्द्रीय नेतृत्व समक्ष आफ्नो कुरा पुर्याउन नसकेको।
6: अब के हुन्छ त्यहाँ चाहिँ बाह्र त्यो अधिवेशन सम्पन्न भयो त्यसो भए कि के भयो त्यहाँ?
7: अधिवेशन चाहिँ हिजोको बैठक स्थगित भएको छ भनेर सुरुमा चाहिँ हामीले समाचार चाहिँ हेर्न पाएका थियौँ, तर पछि चाहिँ मान्यजीवहरूको आफ्नो शक्तिको दुरुपयोग र केन्द्रले चाहिँ तोकेको जुन प्रतिनिधि छ बाह्र जिल्लाले, उहाँहरूले अलोकतान्त्रिक शैलीले एकपक्षीय रूपमा पेलेरै चाहिँ अधिवेशनलाई प्रभाव पार्ने चाहिँ प्रयासस्वरूप चाहिँ आफ्नो शैलीले चाहिँ ग्राउन्डमा गरिराखेको क्रियाकलाप उहाँहरू हुनुहुन्छ सर।
6: अब के हुन्छ, तपाईँ चाहिँ के गर्नुहुन्छ?
7: अनि राष्ट्रिय स्वतन्त्र पार्टीका सबै साथीहरूसँग सरसल्लाह चाहिँ हामी गर्दैछौँ, आउने आगामी कदमहरू राष्ट्रिय स्वतन्त्र पार्टीका विधान 2079 तेस्रो संशोधन 2081 भएको विधानको दफा 69 र 76 पनि चाहिँ प्रयोग गर्ने भन्ने कुरो चाहिँ साथीहरू बिच चाहिँ छलफल र सरसल्लाह सुझाव हुँदैछ। आउने समयमा कि त म गलत छु भने मैले आर्थिक प्रमाण माग हिनामिना गरेको छु भने त्यसको प्रमाण मान्यजीवहरूले राख्नु पर्यो हो, नत्र विधानको धारा 69 बमोजिम चाहिँ राइट टु रिकलको लागि पनि बाह्रका चारवटै मान्यजीवहरूले तयार हुनुपर्छ र राष्ट्रिय स्वतन्त्र पार्टी विधिमा चल्छ र सोही विधि प्रयोग गरेर यदि बाह्रका पार्टी सदस्यहरूले राइट टु रिकल गर्नुपर्छ।
6: तपाईँ माथि त अन्याय भएछ नि त, तपाईँहरूले पार्टी मलजल गर्नुभयो, पार्टीलाई फुलाउनु भयो, फलाउनु भयो, पार्टी चाहिँ अब अलिकति प्रतिफल लिने बेलामा त यहाँलाई बाइपास गरिएको रहेछ नि त, कि तपाईँको गल्ती नै थियो? तपाईँ आज आत्मामा हात राखेर, छातीमा हात राखेर भन्नुहोस् त जनतालाई।
7: म छातीमा हात राखेर भन्दैछु हाम्रो केही पनि गल्ती छैन। पार्टीको बारा जिल्लाको पहिलो इँटा राख्ने व्यक्ति म चन्दन स्वर्णकार हो। बहुत दुःख सङ्घर्ष गरेर यो 3 वर्ष 8 महिना 9 महिना जति चाहिँ पार्टीलाई यहाँ हामीले लिएर आएको छौँ। हामी युवा वर्षको भर्खरै युवा वर्षमा चाहिँ युवा भएको हुनाले हामीले आफ्नो खुन पसिना रगत यो 3 वर्ष 8 महिना पार्टीलाई दिएको छु। आफ्नो व्यापार व्यवसायलाई चाहिँ थाती राखिदिउँ, आफ्नो घर परिवारलाई चाहिँ सबै समय नदिएर पार्टीलाई दिनरात गरेर यहाँ मेहनत गरेर यहाँ लिएर आएको रहेको कुरा प्रतिफल लिने हामीले सोचेका छैनौँ। हामीले देश बनाउन सोचेर आएका छौँ। तर यो 2082 साल माघ 6 गते उम्मेदवारी मनोनयनको दिन चाहिँ जुन मान्यहरू बारा जिल्लामा आउनुभयो उहाँहरूको गलत क्रियाकलापले गर्दाखेरि
6: अब तपाईँहरूको माग भनेको चाहिँ बाह्रबाट निर्वाचितहरूलाई राइट टु रिकल है नि त,
7: बाह्रबाट निर्वाचितहरूलाई राइट टु रिकल गर्नुपर्छ भनेर आम बारावासीहरूको चाहिँ ग्राउन्डबाटै चाहिँ पुऱ्याइराखेको छ।
6: हस्, यहाँको महत्त्वपूर्ण समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
7: उहाँ
6: हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका बारा जिल्ला संस्थापक अध्यक्ष चन्दन स्वर्णकार। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम्बम बिदा हुन्छु, नमस्कार।

0: को पैसा सीधे खल्ती वॉलेट मा।
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्तको हात हात मा पुर्याउन IME गरौ।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: IME गरौ।
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयाँ मा साथमा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

0: 더 빨리 알려준대요는서 레디오 앤 RN 99.1 400가 야기 숫자나
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: विकास बैंकको विशिष्ट बचत खाता नेपालको पहिलो डोरस्टेप बैंकिंग सुविधा।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

Radio N Aryan 99.1 समय को ख्याल राखौं 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा विनु शर्माको नमस्कार। संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटौडा औद्योगिक क्षेत्रभित्र बन्द अवस्थामा रहेको हेटौडा कपड़ा उद्योगको निरीक्षण गर्नुभएको छ। मन्त्री यादवले हेटौडा कपड़ा उद्योगको प्रशासकीय भवन, धागो उत्पादन कक्ष, कपड़ा उत्पादन कक्षहरू तथा उपकरणहरूको वर्तमान अवस्थाका बारेमा हेटौडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक संगीता कुवरबाट जानकारी लिनुभयो। मन्त्री यादवले सरकारले बन्द गरेको हेटौडा कपड़ा उद्योग दीर्घकालीन रूपमा सञ्चालन गर्ने गरी आवश्यक स्रोत साधन परिचालन गर्ने तयारी गरिरहेको सम्बन्धित सरकारवाला पक्षहरूलाई जानकारी पनि दिनुभएको छ। उक्त उद्योग निरीक्षणका क्रममा मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, उच्च अधिकृतहरू, हेटौडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रबन्धक संगीता कुवर तथा मकवानपुर क्षेत्र नम्बर 1 का सांसद प्रकाश गौतम पनि उपस्थित हुनुहुन्थ्यो। वीरगंज भन्सार नाका हुँदै चालू आर्थिक वर्षको 10 महिनामा 7,94,87 करोड़ मूल्य पर्ने वस्तु तथा सामान आयात भएको छ। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा यो नाका हुँदै 1,02,44 करोड़ अर्थात 15% बढ़ी सामान भित्रिएको हो। चालू आर्थिक वर्षको 10 महिनामा रू 1,81,70 करोड़ मूल्य पर्ने 5 थरीका पेट्रोलियम पदार्थको आयात भएको छ। त्यसै गरी सोही अवधिमा रू 69,42 करोड़ मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएको छ। 57,66 करोड़ मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ भने 55,07 करोड़ मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ। बहुप्रतीक्षित काठमाडौँ तराई मधेस द्रुत मार्ग आयोजना निर्धारित समय 2083 चैत मसान्तभित्र सम्पन्न नहुने भएको छ। मुलुकको राष्ट्रिय गौरवको आयोजना तथा पूर्वाधार विकासको पहिलो प्राथमिकतामा सूचीकृत सो आयोजना निर्माणको निर्धारित समय करिब 11 महिना बाँकी रहँदा आधाभन्दा बढ़ी काम बाँकी रहेका छन्। 2082 चैत मसान्तसम्म आयोजनाको समिष्टगत भौतिक प्रगति 46.88% र वित्तीय प्रगति 46.52% पुगेको छ। दोस्रो पटक थपिएको म्याद 2083 चैतसम्म अब निकै कम समय बाँकी रहँदा करिब 53% काम सम्पन्न गर्नुपर्ने ठूलो चुनौती देखिएको छ। निर्धारित समयभित्र काम नसकिने भएपछि तेस्रो पटक म्याद थप गरी आयोजनाको अन्तिम समय अवधि 3 वर्ष बढ़ाउने गृह कार्य अगाडि बढ़ाइएको छ, जसले गर्दा द्रुत मार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही वर्ष पर्खनुपर्ने देखिएको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा निर्माण सामग्रीको मूल्य तीव्र रूपमा बढ़ेको छ। नेपाल जस्तो भूपरिवेष्टित राष्ट्रमा यसको असर अझ गहिरो परेको छ। सोही कारण निर्माण क्षेत्रको मूल्य समायोजनका लागि निर्माण व्यवसायीले यति बेला देशैभर शान्तिपूर्ण विरोधका कार्यक्रम जारी राखेका छन्। मध्यपूर्वको द्वन्द्वका कारण निर्माण सामग्रीको मूल्य अत्याधिक बढ़ेपछि निर्माण व्यवसाय महासंघले विगत 2 महिनादेखि सरकारसँग मूल्य समायोजनको माग गर्दै आएको छ। मन्त्री सकारात्मक भए तापनि कर्मचारी तहबाट प्रक्रिया अघि नबढ़ेकाले व्यवसायहरू अन्यलमा परेका छन्। अहिलेको अवस्थामा डिजेल, बिटुमिन, छड, सिमेन्ट, यातायात खर्च र श्रमिक पारिश्रमिक सबै बढ़ेका कारण 1 करोड़को काम गर्दा अर्को 1 करोड़सम्म घाटा हुने अवस्था रहेको व्यवसायीहरूको भनाई छ। लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष 83-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ। शनिबार बसेको प्रदेश सभा बैठकमा भाग लिएका सदस्यहरूले कृषि, स्थानीय उत्पादन, उद्यम विकास, बजारीकरण र आत्मनिर्भरतामुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सरकारलाई सुझाव दिएका हुन्। सदस्यहरूले प्रदेश सरकारले ल्याउने बजेट कार्यान्वयन योग्य, परिणाममुखी र नागरिकमा आशा तथा भरोसा जगाउने खालको हुनुपर्ने धारणा राखेका छन्। युवाहरूलाई लक्षित गरी रोजगारी सृजना, सिप विकास र उद्यमशीलता प्रवर्धनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा समेत उनीहरूले जोड़ दिएका छन्।
भीषण वर्षासँगै शुक्रबार राति कावेली र इन्द्रावती खोलामा आएको बाढीका कारण कावेली बी एक सय चारवटा आयोजनाको उत्पादन ठप्प भएको छ। कावेली र इन्द्रावती खोलामा आएको बाढीले आयोजनाको संरचनामा क्षति पुर्याउँदा विद्युत उत्पादन ठप्प भएको हो। ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने कावेली खोलाबाट उत्पादन गरिएको दुई र इन्द्रावती खोलाबाट उत्पादन गरिएका दुई आयोजनाको विद्युत उत्पादन अहिले ठप्प भएको छ। इन्द्रावती पनि ताप्लेजुङ र पाँचथरकै सिमाना भएर बग्ने अर्को खोला हो। अरूण कावेली पावर लिमिटेडले कावेली खोलाबाट उत्पादन गरेको 25 मेगावाट क्षमताको कावेली बी एक आयोजनाको विद्युत पनि ठप्प रहेको छ। अरूण कावेली पावर लिमिटेडका कर्मचारी लेखराज नेउपानीका अनुसार आयोजनाको इन्टेक लगायतका संरचनामा खोलामा आएको बाढ़ीले क्षति गरेका कारण विद्युत उत्पादन ठप्प भएको हो। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अतिरिक्त समय काममा लगाउँदा अतिरिक्त भुक्तानी दिनुपर्ने भएको छ। नेपाल राष्ट्र मैत्री नयाँ निर्देशन जारी गर्दै कर्मचारी हित संरक्षणका लागि नयाँ प्रावधान लागू गरेको हो। लामो समयदेखि बैंकिङ क्षेत्रमा उठ्दै आएको अतिरिक्त समय काम र पारिश्रमिक नपाउने गुनासोलाई सम्बोधन गर्दै राष्ट्र बैंकले कर्मचारी हितका लागि स्पष्ट 3 प्रमुख व्यवस्था लागू गरेको छ। बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रचलित श्रम कानून र राष्ट्र बैंकको निर्देशन अनुसार मात्र काममा खटाउ पाउने भएका छन्। नियम विपरीत काम लगाउन पूर्ण रूपमा निषेध गरिएको छ भने नियमित कार्यालय समयभन्दा अतिरिक्त समय काम गराइएमा श्रम ऐन नियमावली अनुसार अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक वा सेवा सुविधा उपलब्ध गराउनु पर्ने भएको छ। कुनै पनि कर्मचारीलाई अतिरिक्त समय काम गर्न बाध्य पार्न वा मानसिक दबाव दिन नपाइने स्पष्ट व्यवस्था गरिएको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अमेरिकी डलर एकको खरिद दर 152.81 रूपियाँ र बिक्री दर 153.41 रूपियाँ कायम गरिएको छ। यसै गरी युरोपियन युरो एकको खरिद दर 177.17 रूपियाँ र बिक्री दर 177.86 रूपियाँ रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिद दर 205.06 रूपियाँ र बिक्री दर 205.87 रूपियाँ निर्धारण गरिएको छ। स्विस फ्रैंक एक को खरीद दर 194.20 रूपियाँ र बिक्री दर 194.97 रूपियाँ रहेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो एन आर्यन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
5: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
9: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो दोहोरी।

0: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: Radio NRN 99.1
4: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो दोहोरी।

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ,
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
11: हाम्रा विशेषताहरू,
12: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
11: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
10: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
11: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
10: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
11: उचित छात्रवृत्तिको व्यवस्था,
12: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
11: स्वस्थ चमेना गृहको व्यवस्था,
12: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
11: सम्पर्क नम्बर 0565 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के हाच हानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
2: चटपट पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
3: दमोलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ, जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल, के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन, हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: 94.2 समुदायको आवाज।
1: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरूमध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
7: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
8: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
9: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौँ र पाहुनालाई हार्दिक सत्कार गरौँ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
10: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
11: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
10: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
11: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
10: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
11: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841-00-61, 9866-73-344।
12: फुलको आँखामा फुलै संसार काडा।
13: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
14: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
13: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
14: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
13: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
14: ब्यास 3 प्रशासन चोक, दमौली।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
1: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमोली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058-00700,
6: 98460-40-304।

0: दमोले बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो। के खाछ हानि होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 9843672424, 9843672424। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
4: दमोलिया FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98462683। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टो।

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौँ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
1: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फुलको आँखामा फुलै संसार
5: काडा। कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
6: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
5: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
6: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
5: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694036, 9865414।
6: व्यास 3 प्रशासन चोक दमौली।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665367115 र 98 41 12 07 40।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848848, 9846554595 र 9846011818।
6: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
6: हो र, कति खोजे, पदम चोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
6: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
9: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843838290, 9111751760।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-63-715 र 98-41-12-07-40।
6: दमोलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: के भयो? के को हल्ला खल्ला हो यो?
7: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 63 98560917 र 98560607867।
11: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
12: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
11: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
12: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
12: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: नजर कतै तिम्रो मनमा बिजाउँछ भने सानु, पिलाई देऊ बिस, म शरबत सम्झेर पिउँछु अनि तिमीलाई हेर्ने यी आँखा झिकेर लैजाऊ, बरु म आँखा बिना नै जिउँछु।
1: भगवानलाई झुक्ने गराउँछुको अपार सफलतापछि कमल बिसी मालदाई र तुलसी घट्टीको सुमधुर आवाजमा निरख बिसी मार्मीको लोक साङ्गीतिक कोसेली आँखा झिकेर लैजाऊ।

0: पीआरबीटी पुरुष 013-00-45-870 पीआरबीटी 60-45-20-31 सीआरबीटी महिला 013-00-45-869 पीआरबीटी 60-45-20-30
1: रामु खड्काको उत्कृष्ट लय र निरक बिसी मार्मिकको उत्कृष्ट शब्द सृजना भित्र विमल अधिकारी अनि कल्पना पौडेलको सशक्त म्युजिक भिडियो अभिनयको साथमा नवीनतम लोक साङ्गीतिकको शैली आँखा झिकेर लैजाऊ
0: भावना म्युजिक सोल्युसन द्वारा अब बजारमा सल्लाह र सुझावका लागि सम्पर्क 98480-99-729 98448-22307
2: दमोलिया FM 94.2 समुदायको आवाज
3: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
3: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
4: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65-102, 98464-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98-58-00-700,
7: 98-460-40-344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98560-60-424, 98660-010-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई। दाजुभाइको के को गफगाफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गर्गनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98083 80384, 98046 37 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846141633, 9817150898, 9464603085।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
7: व्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
7: व्यास 11, मुसे खोला 10 भाई, नयाँ पुल। मोबाइल नम्बर 9816664683,
6: 9556043234।
7: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्।

ट्रेक्टर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9856253380, 9814852518 र 9865315332।

जीवन संघर्ष हो भन्छन्, खै कस्तो संघर्ष हो, न त तिमीलाई पाउन सके, न त तिमीलाई मनबाट नै हटाउन सके। सायद हटाउन सकेको भए वेदनाको रोटीसँग आँसुका नुठिला ठिकाहरू चपाउँदै चपाउँदै बस्नु पर्थेन होला। ठिकै छ सानो, म जे जस्तो भए पनि तिमीलाई सधैँ सुखी र खुसी रहेको सुन्न पाऊ। हजारौँ पीडा बोकेर भए पनि जीवनभरि एक्लै जिउनेछु।

Radio N Aryan 99.1 समय को ख्याल राखौं 12 बज्यो।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। कानून निर्माणमा जनता र राज्यका अङ्गबीच समन्वय आवश्यक रहेको सभामुख अरियालको भनाई। नेपाल एयरलाइन्सको संचालक नियुक्ति विवादमा पर्यटन मन्त्रीको निर्णय विरूद्ध उजुरी। रासोपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै। एमाले केन्द्रीय सचिवालय बैठकमा आफ्नै सारथीबाट घेराबन्दीमा ओली। कडाली प्रदेशमा विकास बजेट कार्यान्वयनमा सकस। टुडी खेललाई हरियाली र व्यवस्थित बनाउने काम तीव्र। बाजुराको लामपाटा क्षेत्रमा इन्सपेक्टरको नेतृत्वमा फौज परिचालन। पोखरा बस पार्क क्षेत्रका अतिक्रमित संरचना हटाइँदै। 24 घण्टामा 4,79,000 राजस्व संकलन। 1,841 सवारी ट्राफिक कारवाहीमा। इरानसँगको शान्ति सम्झौता लगभग टुङ्गो लागेको ट्रम्पको दावी। हर्मुज खुल्ने सम्भावना। पाकिस्तानको बलुचिस्तानको रेलवे ट्र्याकमा शक्तिशाली विस्फोट। र बार्सिलोनालाई महिला च्याम्पियन्स लिगको उपाधि। आइपिएल क्रिकेटमा पन्जाबले लखनऊलाई 7 विकेटले हरायो। आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुँदै।

0: ব্যবস্থা কো অবসর মা ক্রম্পটন ব্র্যান্ড কা এয়ার কুলার সিলিং ফ্যান স্ট্যান্ড ফ্যান মিক্সার র আইরন কো খরিদ মা এক্সাইটিং অফার পাউন হোস হর এক 15 দিন মা ক্রম্পটন কো মিক্সার র বাম্পার লাকি ড্রামা মাইডিয়া ডাবল ডোর রেফ্রিজারেটর জিতনে মৌকা পানি নাগরিকতা মাত্র ভয় পুগছ সহজ ইএমআই মারফত খরিদ গর্ন সকিন্ছ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सभामुख अर्यालको भनाई सम्बन्धी खबरबाट सभामुख डोलप्रसाद अर्यालले कानून निर्माण प्रक्रियामा जनताको सहभागिता व्यावहारिकता र राज्यका तीनै अङ्कबीच समन्वय आवश्यक रहेको बताउनु भएको छ। पूर्व सांसद मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले देशको भूगोल नागरिकको चेतना स्थल र व्यावहारिक आवश्यकता अनुसार कानून निर्माण हुनुपर्नेमा जोड़ दिनुभएको हो। कानून निर्माणको प्रक्रियामा प्रयोगकर्ता वर्गसँग पर्याप्त छलफल नहुने प्रवृत्तिप्रति प्रश्न उठाउँदै उहाँले कानून प्रयोग गर्ने नागरिकलाई नै कस्तो कानून बन्दैछ भन्ने जानकारी नहुने अवस्था रहेको बताउनुभयो। त्यस्तै उहाँले व्यावहारिकता विहीन कानूनले नागरिकलाई जबरजस्ती पालना गर्न बाध्य बनाउने उल्लेख गर्दै सवारी चालक अनुमति पत्र शिक्षा र विवाह सम्बन्धी कानूनी व्यवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। दुई पाङ्ग्रे सवारीलाई असुरक्षित भन्दै कानून निर्माण गर्ने तर नागरिकको आर्थिक अवस्थालाई व्यवस्था गर्ने प्रवृत्ति गलत भएको उहाँको भनाइ थियो। नेपाल एयरलाइन्सको सञ्चालक सदस्य पदमा गरिएको नियुक्ति विवादमा तानिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख 31 गते कास्कीका डाक्टर दीपक प्रसाद बास्तोला, चितवनका प्रवीण भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौँका रूपा लामी छाने र स्याङ्जाका लीलाराज ठकाललाई सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेको थियो। विभागीय मन्त्री खड्गराज पौडेलको मन्त्री स्तरीय निर्णयबाट भएको नियुक्ति सम्बन्धी यो विषय विवादमा तानिएको हो। प्रतिस्पर्धामा 27 जना रहेकोमा मन्त्री पौडेलले चलखेल गरेर 5 जना छानेको भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसम्म उजुरी परेको छ। 5 जनाको नियुक्ति सम्बन्धी निर्णयबारे जानकारी दिन मन्त्रालयका सहसचिव जयराज आचार्यले जारी गरेको सूचनामा शैक्षिक योग्यता र अनुभव, व्यावसायिक कार्ययोजना परीक्षण, प्रस्तुतिकरण र अन्तर्वार्तापछि छनौट गरिएको भनिए पनि खुला प्रतिस्पर्धामा प्राप्त अङ्कलाई व्यवस्था गर्दै मनपरी रूपमा निर्णय गरेर सुशासनलाई नै थजी उडाउने काम मन्त्रीबाट भएको उजुरीमा उल्लेख छ। 2083 वैशाख 12 गते गोर्खापत्रमा नेपाल वायु सेवा निगमको सञ्चालक सदस्य पदका लागि दरखास्त आह्वान भएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै सारथीबाट घेराबन्दीमा परेपछि संकट थपिएको छ। अन्तत ओलीका दाहिने हात मानिने महासचिव शंकर पोखरेलले पनि साथ छाडेका छन्। पोखरेलले शनिबार अध्यक्ष ओली निवास कुण्डुमा बसेको पार्टी सचिवालय बैठकमा अब यथास्थितिमा एमाले अघि बढ्न नसक्ने बताउँदै आफ्नो पोजिसन स्पष्ट पार्नु भएको हो। विगत 3 दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ। भक्तपुरको गुण्डु स्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बस्ने जनाइएको छ। आफू निकटकी नेताहरूबाट राजीनामाको दबाव आएपछि अप्ठ्यारोमा परेका अध्यक्ष ओलीले आज जवाब दिने कार्यसूची छ। ओलीले जवाब दिनु अघि बोल्न बाँकी नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची छ। सचिवालय बैठकको बहस निर्णायक मोडमा प्रवेश गरेको छ। शुक्रबार र शनिबारको बैठकले एमालेमा ध्रुवीकरण तीव्र भएको संकेत मिलेको छ। माओवादी पृष्ठभूमिका उपाध्यक्ष रामबहादुर थापा बादल र नेता महेश बस्नेतले पनि ओलीको खुलेर बचाउमा उत्रिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने जेठ 18 गते भारत भ्रमणमा जाने हुनुभएको छ। भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उहाँ भारत जान लागेको जनाइएको छ। 2 दिनसम्म भारतमा रहने उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्री, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल सहित अन्य उच्चस्तरीय भेटघाट गर्ने तय भएको छ। उहाँले भारतीय जनता पार्टी भाजपाका पदाधिकारीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ। भारतले विगतमा सत्तारूढ दलका अध्यक्षको नाताले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि यसै गरी औपचारिक भ्रमण गराएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

नया वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: सरको खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिशवाशरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: न्यु इयर न्यु फाइभ स्मार्ट लाइफ।
2: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्योर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिज जित्ने मौका। नागरिकता भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 स्थित लामपाटा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। सीमा विवादको विषयमा हुम्ला र बाजुराका स्थानीयको बीचमा झडप भएपछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको हो। विवाद भएको ठाउँमा लङ रूट पेट्रोलका लागि इन्स्पेक्टर लक्ष्मीराज जोशीको कमाण्डमा 16 जना सुरक्षाकर्मी त्यसतर्फ पठाइएको बाजुराकी डीएसपी शैलेश्वरी बोहराले बताउनुभयो। इन्स्पेक्टर जोशीसँगै सशस्त्र प्रहरी बलका 10 जना सुरक्षाकर्मी त्यसतर्फ गएका छन्। हुम्ला र बाजुराको सिमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयमा दुई जिल्लाका स्थानीय बीच वैशाख 3 झडप भएको थियो। झडपमा परेर बाजुराको हिमाली गाउँपालिका 5 लामपाटा घर भएका 5 जना घाइते भएका थिए। हुम्लाको नामखा, ताजाकोट, सर्केघाट र खारपुननाथको सिमानामा रहेको बाजुराको लामपाटामा अस्थायी प्रहरी चौकी राख्ने निर्णय भएको थियो। चौकी स्थापना गर्न खोजेपछि हुम्लाका स्थानीयले कबारी खोलाभन्दा वारीपट्टि आएर चौकीको संरचना बनाउन खोजिएको भन्दै विरोध गरेका थिए। कर्णालीमा प्रदेश सरकार स्थापना यताका 9 आर्थिक वर्षको विकास बजेट खर्च सन्तोषजनक देखिएको छैन। आर्थिक वर्ष 74-75 चालु आर्थिक वर्ष 82-83 वैशाख मसान्तसम्मको तथ्याङ्कले प्रदेशको विकास बजेट खर्च अपेक्षाकृत हुन नसकेको देखाउँछ। प्रदेश सरकार स्थापना भए यता 9 आर्थिक वर्षमा कर्णालीको बजेट खर्च सन्तोषजनक देखिएको छैन। चेन्जी आन्दोलन लगायतका कारण चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार पुँजीगत खर्च हुन नसक्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। शुरूमा प्रदेश सरकारको खर्च प्रवृत्ति कमजोर देखिए पनि पछिल्ला वर्षमा केही सुधार आएको थियो। यद्यपि सुधारको गति स्थायी बन्न किन पुँजीगत बजेट अपेक्षाकृत रूपमा खर्च नहुँदा विकास निर्माणको गति प्रभावित भएको छ। ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको जाँचका क्रममा 1841 जना सवारी चालकलाई कारवाही गरेको छ। उक्त कारवाहीबाट रु 4,79,501 राजस्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ। आइतबार बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी साधन चलाउने 107, राइड सेयरिङ 192, रातो बत्तीमा 183, तीव्र गतिमा 126, लेन क्रसमा 41, सड़क फुटपाथमा 75, हर्न निषेधमा 149, एकतर्फीमा 77 र अन्यमा 891 गरी कुल 1,841 जना चालकलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घरभित्र बनेका संरचना हटाउन डोजर चलाएको छ। वर्षौंदेखि विवाद र राजनीतिक मुद्दा बनेको फिर्केको संरचना हटाएर महानगरले करिडोर बनाउने अभियान थालेको हो। पोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडा अध्यक्षको नेतृत्वमा बिहान 10 बजेदेखि फिर्के खोलाका 3 ठाउँबाट एकसाथ डोजर चलाइएको हो। पहिलो चरणमा 0 किलोमिटर र सिर्जना चोकको बीचमा फिर्केमाथि बनेका संरचना हटाइएको छ। यहाँबाट शुरू भएको डोजरले लायन्सको भवनबाट फत्काउँदै वडा नम्बर 6 तर्फ आउने जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इजरायल र इरान बीचको युद्ध अन्त्य गर्ने समझदारी पत्र लगभग तय भइसकेको बताएका छन्। ट्रम्पले कतार, साउदी अरब, युएई, पाकिस्तान, जोर्डन, इजिप्ट, टर्की र बहराइनका नेताहरूसँग कुराकानी गरेपछि सम्झौताको अन्तिम पक्षहरू छलफलमा रहेको जानकारी दिएका छन्। इरानी अधिकारीहरूले सम्झौतामा आणविक कार्यक्रमको भविष्यबारे केही उल्लेख नभएको र आगामी 30-60 दिनभित्र छुट्टै वार्ता हुने बताएका छन्। ट्रम्पले शनिबार कतार, साउदी अरब, युएई, पाकिस्तान, जोर्डन, इजिप्ट, टर्की र बहराइनका नेताहरूसँग कुराकानी गरेपछि यो घोषणा गरेका हुन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेत्यानोसँग पनि छुट्टै कुराकानी गरेका थिए। त्यस्तै पाकिस्तानको विद्रोहग्रस्त बलुचिस्तान क्षेत्रमा शक्तिशाली विस्फोट हुँदा यात्रुवाहक रेलका धेरै डिब्बाहरू लिकबाट खसेका छन्। घटना राज्य को राजधानी क्वेटामा भएको हो। विस्फोटपछि कालो धुवाको ठूलो मुस्लो रेलबाट उठिरहेको देखिएको छ। रिपोर्टका अनुसार क्वेटाको मान फाटक क्षेत्र नजिकै दुर्घटना भएको हो। रेल केन्टेबाट आइरहँदा रेलवे ट्र्याक नजिकै शक्तिशाली विस्फोट भएको थियो। घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ। यस घटनामा अहिलेसम्म मर्नेको संख्या भने पुष्टि भइसकेको छैन। सर्वाधिक 8 पटकको विजेता फ्रेन्च टोली लियोन विरूद्ध 4-0 शानदार जित निकाल्दै स्पेनको बार्सिलोनाले युएफए महिला च्याम्पियनशिप लीगको उपाधि हात पारेको छ। शनिबार नर्वेको उल्लेफल रंगशालामा बार्सिलोनालाई जित दिलाउन युवा पाजो र सालमा पारालु एलोले समान 2 गोल गरेका छन्। 4 गोल दोस्रो हाफमा भएका थिए। खेलको 55 मिनटमा पाजुरको गोल मार्फत बार्सिलोनाले अग्रता लिएको थियो। 69 मिनटमा उनैले टोलीको अग्रता दोब्बर बनाएकी छन्। त्यस्तै इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा पञ्जाब किङ्सले लखनऊ सुपर जायन्ट्सलाई हराएको छ। लखनऊमा भएको खेलमा पञ्जाबले लखनऊलाई 7 विकेटले हराएको हो। टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले 6 विकेट गुमाएर 196 रन बनाएको थियो। लखनऊका लागि जोस इङ्लिसले 44 बलमा 72 रन बनाए पनि जितका लागि पर्याप्त भएन भने 197 रनको लक्ष्य पञ्जाबले 18 ओभरमा 3 विकेट गुमाएर पूरा गरेको छ। पहिलो खेल मुम्बई इण्डियन्स र राजस्थान रोयल्स बीच मुम्बईमा आज दिउँसो 4:15 हुँदैछ भने अर्को खेल बेलुकी 8:15 कलकत्ता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच इडेन गार्डनमा हुनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। कानून निर्माणमा जनता र राज्यका अङ्कबीच समन्वय आवश्यक रहेकोमा सभामुख अर्यालको जोड। नेपाल एयरलाइन्सको सञ्चालक नियुक्ति विवादमा पर्यटन मन्त्रीको निर्णय विरूद्ध उसुरी। रासुपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै। एमालेको केन्द्रीय सचिवालय बैठकमा आफ्नै सारथीबाट घेराबन्दीमा ओली। कडाली प्रदेशमा विकास, बजेट कार्यान्वयनमा सकस, टुरीलाई हरियाली र व्यवस्थित बनाउने काम तीव्र। बाजुराको लामपाटा क्षेत्रमा इन्सपेक्टरको नेतृत्वमा फौज परिचालन। पोखरा बस पार्क क्षेत्रका अतिक्रमित संरचना हटाइँदै 24 घण्टामा 4,79,000 राजस्व संकलन, 1,841 सवारी ट्राफिक कार्यवाहीमा। इरानसँगको शान्ति सम्झौता लगभग टुङ्गो लागेको ट्रम्पको दावी। हर्मुज खुल्ने सम्भावना। पाकिस्तानको बलुचिस्तानको रेलवे ट्र्याकमा शक्तिशाली विस्फोट। र बार्सिलोनालाई महिला च्याम्पियनशिप लीगको उपाधि। आईपीएल क्रिकेटमा पञ्जाबले लखनऊलाई 7 विकेटले हरायो। आज मुम्बई इण्डियन्स र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुँदै। काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनी को बिहे आँट्यो, लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओरालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बालमन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273319।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0565564595, मोबाइल नम्बर 98460268003। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल,

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841001, 9066673344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
7: दमौली FM 94.2 समुदायको आवाज।

0: ओनली एफएम 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
2: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91, 97 074 042 34।
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98 065 17 350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98 065 17 350।
5: सूचना।
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
5: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर परासर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98-41-12-07-40।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 065 565 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक।
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 7 80।

0: दनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 0 58 00 700,
4: 98 460 40 304।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98462683। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल, सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 9843672424, 9843672424। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको

0: 94.2 समुदाय को आवाज।
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465 43780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
4: 98560 43 234।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा, नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98560 63 363, 98560 69 17 र 98560 60 867।
6: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
6: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
6: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
7: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनी को बिहे आँट्यो, लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओरालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाज खानी होला? खै
4: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
6: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
4: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि, सम्पर्क नम्बर 9826609991, 9774074034।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेव ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64444 98560 66056

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: एकोर टोलाउँदै थिए म, अचानक उनको आगमन।
1: अक्सिजन मिडिया प्राली सगौरा प्रस्तुत गर्दछ आयुष विशीको लोकदोहोरी गीत पूर्णिमाको रातमा। एयरबिटी 60 54 21 29।
2: पूर्णिमाको रातमा समाउ मेरे हातमा, जमिन्द घुम्नलाई कोही छैन साथ।
1: सागर थापाको उत्कृष्ट लय सृजना अनि आयुष विशीको उत्कृष्ट शब्द सृजना भित्र आयुष विशी र राधिका हमालको सुमधुर आवाज लोकदोहोरी गीत पूर्णिमाको रातमा।

0: सर्वत्र बजारमा उपलब्ध छ। सल्लाह र सुझावका लागि सागर थापा, मोबाइल नम्बर 9847-95-29-40।
1: दमौलिया FM 94.2 समुदायको आवाज।
2: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
3: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
2: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
2: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819116327, 0635650025।
4: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजु भाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यहीँ जानुपर्छ।
6: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 9803880384, 9846739131।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
4: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला? खै
5: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97, 97074, 042, 34.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363363, 9856607 र 9856607867।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
5: दमौली FM 94.2, समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
4: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
6: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
5: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
6: सम्पर्क नम्बर 98465 43780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460404।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414337।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: FM 94.2 समुदायको आवाज
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो के खाज खानी होला खै
2: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा
3: हजुर हामी कहाँ सफा छिटो र मिठो पानी पुरी चटपट दही पुरी आइसक्रिम र चिसो पाइन्छ
2: प्रोपाइटर चन्दन बानिया ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि सम्पर्क नम्बर 9826609191 97074 042 34

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
1: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98560-25380, 98148-5218 र 98065-15332।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 9556063656
2: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
2: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
0: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
2: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0656-563-715 र 9841-12-0740
3: दमौली FM 94.2 समुदायको आवाज

0: 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 65 025।
4: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
4: ए हो, म त त्यतैतिर लागे कान्छा।
5: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 00 00।
7: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली तनहुँ। फोन नम्बर 98 560 63 363, 98 560 60 917 र 98 560 60 867।
4: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
6: दाजुभाइको के को गफगाफ हुँदैछ?
4: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
6: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
4: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
6: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 065 56 31 36, 0665 56 4 59, मोबाइल नम्बर 98083 80 384, 98 46 37 39 1।

0: FM 94.2 समुदायको आवाज
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह हरियो वन स्वच्छ हावा जीवनदायी पानी यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन् तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ नदी खोल्सी मुहानहरू सुकेर पानीको अभाव बढ्छ हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ सचेत बनौ जिम्मेवार नागरिक बनौ जंगलमा आगो नबालौ निभाएर मात्र छोडौ सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो हातेमालो गरौ हरियाली बचाऊ जीव जोगाऊ पानीको स्रोत संरक्षण गरौ नेपाल वन परिवार उद्योग व्यवसाय संघ

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058000700,
6: 98460 40 300।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0565 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल,

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
6: 9556043234।
7: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
3: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजु भाइको के को गफ गफ हुँदैछ?
7: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
7: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459।

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेरा बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5518 र 9865-15332।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टक्र्याउँछौं तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोता एवं मित्र तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्ष गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी लेखेर सर्च गर्नुभयो भने त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz बिंगडी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz

साथी रेडियोहरुको नाम अनि प्राविधिक मित्रहरुको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज विंगडी प्युठानबाट संतोष सुनार, रेडियो झोलेनी 104 प्रसाद

0: भोटिङ नम्बर 1
1: तपाईको माझमा हामी राखिसकेका छौं। एक नम्बरमा मालुङ ताता बम्बई गई जान्या देउडा गीत राजु परियार र विष्णु माझीको आवाजमा छ भने दुई नम्बरमा खोटाङ बजार दिक्तेल खोटाङ जिल्ला दिक्तेल बजार भन्ने पूर्वेली गीत छ। यति बेला पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: हेलो, नमस्कार।
1: कान्तिकेको बोल्नुभयो? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, अहिलेको लागि विदाय गर्छौं। टेलिफोन सम्पर्कमा आउनु भएको थियो सुरेन्द्र, खोटाङ जिल्ला दिक्तेल बजार भन्ने गीतलाई मत दिनु भएको छ। पालो तपाईँको आज हामी छुट्टो कुराकानी गर्छौँ। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? एलिसा बान्ताबाट अहिले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 नम्बर। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
3: नमस्कार,
1: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौँ। पूर्वी पास्तरबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, अब हेरौँ पूर्वले जित्छ कि पश्चिमले जित्छ है। पश्चिमकाले पश्चिमलाई, पूर्वालेले पूर्वलाई जिताउनु होला। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी। फोन गर्ने काट्ने काम चाहिँ नगर्नु होला, सकिन्छ फोन गर्नु, सकिँदैन सुनेर साथ दिनुहोस् है। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
4: नमस्कार हजुर,
1: को बोल्नुभयो कहाँबाट? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौँ। तेह्रथुमबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, यति बेला अर्को साथी, नमस्कार हजुर। कुन गीतको लागि मत दिनुहुन्छ? टेलिफोन सम्पर्कमा आउनु भएको थियो। कार्यक्रमको बारेमा बुझेर आइदिनुहोस् न है। कार्यक्रमको बारेमा नबुझिकन यत्तिकै हावा तालमा आएर चार पाँच भन्न थाल्नुहुन्छ होइन। एक नम्बरमा देउडा गीत छ र दुई नम्बरमा पूर्वीले गीत छ है। देउडा गीत बम्बई गई जान्या मालुङ मालुङबाट राजु परियार र लक्ष्मी न्युपानेको गीत छ भने दुई नम्बरमा खोटाङ जिल्ला दिक्तेल बजार भन्ने गीत छ। यति बेला साथी नमस्कार हजुर, हुन्छ विदाय गर्छौँ। दीक्षा राई दुई नम्बरको गीतलाई मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309040 फोन डायल गर्नुहोला। अर्का सहभागी नमस्कार हजुर।
5: हजुर नमस्कार,
1: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौँ। गीता कार्की ओखलढुङ्गाबाट नम्बर दुईका लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौँ। रूपा राईले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी नमस्कार।

0: हजुर
1: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट?
1: हजुर हुम्लाबाट देवीलालाई कि
0: कुन गीतको लागि मत दिनुहुन्छ?
1: हजुर वान नम्बरको लागि।
0: हुन्छ, बिदाई गर्छौ। देवैरीले नम्बर एकको लागि मत दिनुभएको छ, हुम्लाबाट हामीलाई फोन गर्नुभएको थियो। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, मैले पटक पटक भनिराखेको छु, मिसकल चाहिँ नगर्नु होला, फोन गर्नुहोस्। नमस्कार हजुर,
2: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट? सोम कुमारी राई
2: धानकुटाबाट।
0: कुन गीतको लागि मत दिनुहुन्छ? सोम कुमारी राई भोजपुरबाट दुई नम्बरको गीतलाई मत दिनु भएको छ। हेलो तपाईँको हो, फोन गर्नुहोला। अर्को सहभागी, नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। पिक्कलबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। यति बेला अर्को साथी, नमस्कार हजुर।
3: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। तेह्रथुमबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। यति बेला अर्को साथी, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? दुई नम्बरको लागि। हुन्छ, विदाई गर्छौ। हुम्लाबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी, नमस्कार हजुर।
4: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि मत दिनु भएको छ, सुनसरीबाट आउनु भएको साथीले। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। शान्ति विशी सुनसरी रोल्पाबाट नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो। अर्का सहभागी, नमस्कार हजुर।
5: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। खोटाङबाट आउनु भएको साथीले नम्बर दुईका लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
6: हजुर नमस्कार,
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको साथीले नम्बर दुईका लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी, नमस्कार हजुर।
7: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। भोजपुरबाट कल्पना राईले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो। पश्चिमतिरबाट फोन आएन है, पूर्वतिरबाट मात्र आयो। नमस्कार हजुर,
8: नमस्ते दाई,
0: को बोल्नुभयो कहाँबाट?
8: म पाकफरको फिदिमबाट सन्ध्या लिम्बू।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
8: नम्बर टू।
0: हुन्छ, विदाई गर्छौ। पाँचतरको फिदिमबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। अर्घ खाँचीबाट प्रकाश कुमारले पनि नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो। यति बेला अर्को साथी, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। ओखलढुङ्गाबाट उज्जी तामाङले नम्बर दुईको लागि मत दिनु भएको छ। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। तारा पहरीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। 9868309440। नमस्कार हजुर, नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। पास्तरबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। फटाफट फोन डायल गर्नुहोला, मिस कल चाहिँ नगर्नुहोला, मैले पटक पटक भनिराखेको छु। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। खोटाङबाट आरती मगर नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट भोजपुरबाट आउनु भएको साथीले नम्बर दुईका लागि मत दिनु भएको छ पालो तपाईँको हो यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
4: नमस्ते
0: को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ उदयपुरबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला अर्का सहभागी नमस्कार हजुर
5: हजुर नमस्ते
0: को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ नम्बर एकको लागि हुन्छ विदाई गर्छौँ रुकुमबाट रिता बाठामा गएर नम्बर एकको लागि मत दिनु भएको छ यति बेला अर्को साथी नमस्कार हजुर
9: नमस्कार नमस्कार
0: को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ
9: नम्बर दुई
0: हुन्छ विदाई गर्छौँ पास्तरबाट सुभाष लिम्बुले नम्बर दुईको लागि मत दिनु भएको छ पालो तपाईँको हो यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गर्न सकेनौ यति बेला अर्को साथी नमस्कार हजुर को बोल्नु भयो कहाँबाट नम्बर एक कि दुई हुन्छ विदाई गर्छौँ नानी माया कोइरालाले नम्बर दुईको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर
10: नमस्कार दाई
0: को बोल्नु भयो कहाँबाट
10: म खोटाङ गाउँको गाउँपालिका तिन हालती डिटेलबाट जुडा श्रेष्ठ
0: कुन गीतको लागि मत दिनुहुन्छ एक नम्बर हुन्छ विदाई गर्छौँ टेलिफोन सम्पर्कमा आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ देउडा गीतलाई उहाँले रोज्नु भएको छ यति बेला अर्को साथी नमस्कार हजुर
11: हजुर नमस्ते
0: को बोल्नु भयो कहाँबाट
11: काठमाडौँबाट साथी फुलेल बोल्दै
0: कुन गीतको लागि मत दिनुहुन्छ
11: दुई नम्बर
0: हुन्छ विदाई गर्छौँ काठमाडौँबाट सत्यिक फुलेलले नम्बर दुईको लागि मत दिनुभएको छ पालो तपाईँको हो यति बेला अर्को साथी हुनुहुन्थ्यो फोन मैले नम्बर वाचन गर्न नपरोस् भनिराखेको छु साथीहरूलाई कृपया नम्बर वाचन गर्न बाध्य नपार्नु होला नमस्कार हजुर
12: नमस्कार
0: को बोल्नु भयो कहाँबाट नम्बर दुईको लागि हुन्छ विदाई गर्छौँ रुन्टीगढीबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ पालो तपाईँको हो यति बेला अर्को साथी नमस्कार हजुर
13: नमस्कार नमस्कार
0: को बोल्नु भयो कहाँबाट जीवन बर्तौलाले नम्बर एकको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ यति बेला अर्को साथी नमस्कार हजुर को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ रोल्पाबाट अन्जु नम्बर दुईको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 नमस्कार हजुर
14: नमस्कार
0: को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ रुकुम पश्चिमबाट सबिन ओली नम्बर दुईको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 अर्को साथी नमस्कार हजुर
15: हेलो
0: नमस्कार हजुर नमस्कार हजुर हुन्छ विदाई गर्छौँ रुकुम पश्चिमबाट सबिन ओली नम्बर दुईको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 अर्को साथी नमस्कार हजुर
15: हेलो
0: नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा आउनु भएको थियो मैले भनिराखेको छु फोन लाग्यो भने टेलिफोनतिर ध्यान केन्द्रित गर्नुहोला नमस्कार हजुर को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ नम्बर थ्री छैन नि हजुर कार्यक्रमको बारेमा बुझेर मात्रै कल गर्नुहोला श्रियाजीले नम्बर थ्री माने अब नम्बर दुईवटा गीतको क्लिप्सहरू मात्रै छ नम्बर थ्री अब यति बेला साथी नमस्कार हजुर
16: नमस्कार हजुर
0: को बोल्नु भयो कहाँबाट
16: म श्यामकला कुमारहरू गाउँपालिकादेखि
0: कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ रुरु गाउँपालिका गुल्मीबाट श्याम कुमारी कवरले नम्बर दुईका लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला अर्का सहभागी नमस्कार हजुर को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ प्युठानबाट सानु मगर नम्बर दुईका लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868 6040 40 मा नमस्कार हजुर।

0: नमस्कार नमस्कार को बोल्नु भयो कहाँबाट
1: हुम्लाबाट
0: कति नम्बरको गीतला मत दिनुहुन्छ हुन्छ विदा गर्छौ हुम्लाबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868309040 नमस्कार हजुर को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ गुल्मीबाट हरि आचार्य नम्बर दुईको लागि मत दिनुभएको छ पालो तपाईँको हो यति बेला अर्को साथी नमस्कार हजुर को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ प्रदीप गेवाली भोजपुरबाट नम्बर दुईको लागि मत दिनुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868309040 फोन डायल गर्नुहोला मैले पटक पटक भनिराखेको छु कृपया मिसकल चाहिँ नगर्नुहोला भनेर यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ लास्टमा कति नौ नम्बर भएको साथीले मिस कल गर्नुभएको छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग हामी कुराकानी गर्न सकेनौ पालो तपाईँको हो लास्टमा 09 नम्बर भएको साथीले मिस कल गर्नुभएको छ है नमस्कार हजुर को बोल्नुभयो कहाँबाट को बोल्नुभयो कहाँबाट को बोल्नुभयो कहाँबाट भनिरहेको छु अब उहाँले रेडियोको तालमा बोलेपछि यस्तै हुन्छ होइन यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर कति नम्बरको गीतलाई मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ एक नम्बरको गीतलाई मत दिनुभएको छ हाम्रो साथीले एक नम्बरमा पश्चिम दुई नम्बरमा पूर्वेली है एक नम्बरमा राजु परियार र विष्णु माझी दुई नम्बरमा विभिन्न कलाकार साथीहरू हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ तेह्रथुमबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868309040 नम्बर यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर
2: नमस्कार दाई
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ ओखलढुङ्गाबाट विशाल तामाङले नम्बर दुईको लागि मत दिनुभएको छ अब पाँचजना साथीको कल लिन्छौ त्यसपछि एउटा गीत राख्छौ नमस्कार हजुर
3: नमस्कार हजुर नमस्कार
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ तेह्रथुमबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ अब एक अब चारजना साथीको कल लिन्छौ है त्यसपछि गीत राख्छौ नमस्कार हजुर
4: नमस्ते
0: को बोल्नुभयो कहाँबाट
4: रुकुम चौरदारी वार्ड नम्बर एकदेखि करम परियार
0: कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ रुकुम पश्चिमबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ अब तीनजना साथीको कल लिन्छौ नमस्कार हजुर
5: नमस्कार
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ अब दुईजना साथीलाई कल लिन्छौ त्यसपछि गीत राख्नेछौ 9868309040 नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ प्रिया घरतीमगरले नम्बर दुईको लागि मत दिनुभएको छ पालो तपाईँको हो अब एकजना साथीको कल लिन्छौ त्यसपछि गीत राख्नेछौ यो क्रममा तपाईँलाई जानकारी गराए यति बेला साथी नमस्कार हजुर
6: नमस्ते
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ नम्बर दुईको लागि मत दिनुभएको छ अब गीत राख्छौ तपाईँको लागि गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ यो गीत तपाईँको लागि

0: यो गीत प्रस्तुत तपाईँलाई फेरि पनि स्वागत छ। गोविन्द पौडेल र शान्तिश्री परियारको आवाज तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ। अब हामी तपाईँलाई तपाईँको फोन कल लिन्छौ, भोटिङका क्लिप्सहरू हामी बजाइराखेका छौ। र एक नम्बरमा देउडा गीत छ, राजु परियार र विष्णु माझीको आवाज, बम्बई गई जाने आमालुङबाट भन्ने गीत छ। ब्याकग्राउन्डमा भोटिङका क्लिप्सहरू पनि बजाइनै छ। यसै क्रममा दुई नम्बरमा खोटाङ जिल्ला दिक्तिल बजार भन्ने छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, हेलो, नमस्ते, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ हजुर? दुईको लागि हुन्छ, विदाई गर्छौ। भावना आउनु भएको थियो, कति सानो आवाज आएको हो फोनको, होइन, भावना आउनु भएको थियो, उहाँले दुई नम्बरको गीतलाई मत दिनुभएको छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, आउनु भएको छैन भन्ने कुरा आयो। 9868 6040 40 अर्को साथी, नमस्कार हजुर, नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो? जमुना मगर बोल्दिनुहुन्छ, ओखलढुङ्गाबाट, होइन, हुन्छ, कुन गीतको लागि मत दिनुहुन्छ हजुर तपाईँले? एकदमै सानो आयो आवाज त, के भएको? हुन्छ, अहिलेको लागि विदा गर्छौँ। टेलिफोन सम्पर्कमा आउनु भएको साथीले नम्बर दुईको लागि मत दिएर जानु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर, नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो हजुर? पास्तरबाट, नाम के होला, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। पास्तरबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868 6040 40 अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर,
1: नमस्कार, भोजपुर जिल्ला भोजपुर नगरपालिका परशुराम पराजुली दुई नम्बरको लागि।
0: हुन्छ, विदाई गर्छौँ। आउनु भएको थियो भोजपुर जिल्ला भोजपुर नगरपालिकाबाट, फोन गर्नुभएको थियो, दुई नम्बरको गीतलाई मत दिनुभएको छ। अब तपाईँले हामी म दुईवटा नम्बर दिन्छु है, अब एउटा नम्बरमा नभए अर्को नम्बरमा फोन गर्नुहोला, 9864417298 पनि फोन गर्नुहोला, 9864417298 पनि फोन गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर,
2: हजुर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
2: मुसिकोटबाट टिकाराम फुलदेल,
0: कुनको लागि? नम्बर दुईको लागि, हुन्छ, अहिलेको लागि विदा गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी नम्बर दुईको लागि मत दिनुभएको छ, मैले दुईवटा नम्बर दिएको छु, 9868 6040 40 र 9864417298, दुईवटै नम्बरमा फोन गर्न सक्नुहुन्छ। यति बेला अर्को साथी, नमस्कार हजुर,
3: हेलो दाई, नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
3: बोजुरबाट मन्जी शङ्कर बोलेको,
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। भोजपुरबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ, पालो तपाईँको हो, अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर,
4: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
4: म खोटाङको पाठगाबाट,
0: कुन गीतको लागि मत दिनुहुन्छ?
4: मलाई दुई नम्बरको लागि,
0: दुई नम्बरको, हुन्छ, विदाई गर्छौ। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर,
5: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट? प्युठानबाट आकाश खड्काले नम्बर दुईको लागि मत दिनुभएको छ। अर्को साथी, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? सुमित्राले नम्बर दुईको लागि मत दिनुभएको छ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, मैले 9864417298 को लाइन पनि दिएको छु, नमस्कार हजुर,
6: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
6: मनका श्रेष्ठ, गोर्खाबाट,
0: कुन गीतको लागि मत दिनुहुन्छ?
6: दुई नम्बरको,
0: हुन्छ, विदाई गर्छौ। मनिषा श्रेष्ठ गोर्खाबाट दुई नम्बरको गीतलाई मत दिनुभएको छ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर,
7: नमस्कार सर,
0: को बोल्नुभयो, कहाँबाट?
7: हजुर, म रिन्ती गढी एकबार करिम बहादुर पाटामा,
0: कुन गीतको लागि मत दिनुहुन्छ?
7: एक नम्बरको,
0: हुन्छ, एक नम्बरको गीतलाई मत दिनुभएको छ, पालो तपाईँको हो, दुईवटा नम्बर दिएको छु मैले, 98644-1792 र 98868-3940। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
8: नमस्कार हजुर,
0: को बोल्नु भएको? कहाँबाट?
8: गुल्मीको अस्तिजौरदेखि सीता कुमार।
0: कुन युथको लागि मत दिनुहुन्छ? विदाय गर्छौ। गुल्मी हस्तिजौरबाट सीता कुमार नम्बर दुईका लागि मत दिनु भएको छ। पालो तपाईँको हो 98668-3940 नम्बर तपाईँका लागि खुला गरेका छौ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
9: नमस्ते हजुर,
0: बोल्नु कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? कुन गीतको लागि मत दिनुहुन्छ?
9: मलाई दुईको
0: हुन्छ, विदाय गर्छौ। दुई नम्बरको गीतलाई मत दिनुभएको छ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। कुन कहाँदेखि को
10: बोल्नुभयो?
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। तेह्रथुमबाट नम्बर दुईको लागि मत दिनुभएको छ। अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। दुई नम्बरको गीतलाई मत दिएर जानुभएको छ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। अर्को साथी हुनुहुन्छ, नम्बर दुईको लागि मत दिएर जानुभएको छ भर्खरको साथीले। अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर एकको लागि। हुन्छ, विदाय गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। 98644-1792 र 98868-3940 दुईवटै नम्बरमा फोन गर्नुहोला। नमस्कार हजुर, हेलो, 98868 को लाइनमा साथी हुनुहुन्छ। नमस्कार हजुर।
11: नमस्कार,
0: को बोल्नु भएको? कहाँबाट?
11: म फेदाब गाउँपालिकाबाट,
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। नम्बर एकको गीतलाई मत दिनुभएको छ। 98644 को लाइनमा साथीहरूले मिस कल गरिरहनु भएको छ, मिस कल होइन, फोन गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। 98868-3940 फोन डायल गर्नुहोला र 98644-1792 पनि फोन गर्नुहोला। नमस्कार हजुर।
12: हजुर नमस्ते,
0: को बोल्नुभयो? कहाँबाट? खद्दरबाट मनिषा आरसी। के छ तपाईँको हाल खबर? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। 98644-1792 र 98868-3940 दुईवटै नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो। तपाईँको ध्यान रेडीतिर होइन साथी, होइन, फोन टेलिफोनतिर केन्द्रित गरिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। 98668-3940 र 98644-1792। नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदाय गर्छौ। गौसरी डागीले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। अर्को साथी हुनुहुन्छ 98868 को लाइनमा। नमस्कार हजुर, आउनु भएको छैन भन्ने कुरा आयो। दुईवटा नम्बर मैले दिएको छु, दुईवटै नम्बरमा के भएको? 98644 को लाइनमा साथीहरूले किन मिस कल गरिरहनु भएको छ? सकिन्छ फोन गर्नु, सकिँदैन कार्यक्रम सुनेर मात्रै साथ दिनु। यति बेला अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। भेरी नगरपालिका तीनबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। 98868-3940 अर्का सहभागी साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। अनुमुखियाले नम्बर दुईको लागि मत दिनुभएको छ। 98644-1792 र 98868-3940 दुईवटा नम्बर दिएका छौँ, धेरैवटा कल लिन सकियोस् भनेर हो। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर, नमस्कार हजुर, फोन काटिदिनु होला। 98 68 39 40 फोन गरिसकेपछि तपाईँको ध्यान कता हुन्छ कि टेलिफोनतिर दिनु पर्यो नि ध्यान होइन यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर फोन आएको छ नमस्कार हजुर 98 68 39 40 र 98 46 17 2 98 मा फोन गर्नु होला नमस्कार हजुर

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लागिसक्यो, के खाजा खानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704074042434।

भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।

दमौली डायरीमा म मन्दिरा सिडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। सांसद तलब सामाजिक सेवामा खर्च गर्दै न्यौपाने। छुवाछुत उन्मूलन घोषणा कागजमै सीमित भएको गुनासो। पोखराको फिर्के खोलाका संरचना हटाउन चल्यो डोजर। र पाकिस्तानमा रेलवे ट्र्याकमा विस्फोट, 20 जनाको मृत्यु।

अब समाचार विस्तारमा। तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले सांसदको रूपमा आफूलाई प्राप्त पारिश्रमिक सामाजिक कार्यमा लगाउन सुरु गर्नुभएको छ। आफूलाई प्राप्त पहिलो महिनाको पारिश्रमिकबाट सांसद नेउपानेले आइतबार तनहुँको भीमात नगरपालिका 4 सियालेका अपाङ्गता भएका नागरिक कर्णबहादुर कुमाललाई घरमै पुगेर व्हील चेयर प्रदान गर्नुभएको हो। व्हील चेयर प्राप्त गरेपछि खुसी व्यक्त गर्दै कर्णबहादुर कुमारले भन्नुभयो, आर्थिक अभावले गर्दा व्हील चेयर किन्न नसक्दा ओछ्यानमै थुनिएर बस्नु परेको थियो। सांसद आफै मेरो घरमै आएर व्हील चेयर दिँदा नयाँ जीवन पाएको जस्तो लागेको छ। अब मलाई घरभित्र र बाहिर आवाजात गर्न सहज हुने भयो। आफू राजनीतिमा व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि आएको बताउँदै सांसद नेउपानेले राज्य कोषबाट प्राप्त हुने सम्पूर्ण आर्थिक सुविधा समाजकै हितमा खर्चिने नीति अनुरूप पहिलो सहयोग हस्तान्तरण गरिएको स्पष्ट पार्नुभयो। आफ्नो र परिवारको खर्च निजी आमदानीबाटै व्यवस्थापन गर्ने बताउँदै उहाँले जनताले तिरेको करबाट प्राप्त हुने पारिश्रमिक आफूले व्यक्तिगत रूपमा उपयोग नगर्ने प्रतिबद्धता दोहोर्याउनु भयो। सांसद नेउपानेका अनुसार सांसद पद बापत राज्यबाट प्राप्त हुने रकम आगामी दिनमा पनि शिक्षा स्वास्थ्य तथा सामाजिक सेवा सम्बन्धी कार्यमा निरन्तर परिचालन गरिनेछ। विशेष गरी विद्यालयको सहयोग आर्थिक रूपमा विपन्न वर्ग वृद्ध वृद्धा बालबालिका अपाङ्गता भएका व्यक्ति उपचारका लागि आर्थिक अभाव झेलिरहेका बिरामी तथा आमा समूहको उत्थानका लागि सो रकम खर्च गरिने उहाँले जानकारी दिनुभयो। निर्वाचन अभियानका क्रममा घर दैलोमा जाँदा धेरै नागरिक सामान्य समस्या समाधान गर्न समेत आर्थिक अभावका कारण कठिनाईमा

परेको देखिएपछि आफूले यस्तो अभियान थालेको न्यौपानेले बताउनुभयो। उहाँले भन्नुभयो, घर दैलोमा पुग्दा नागरिकका धेरै पीडा देखे, सानो सहयोगले पनि ठूलो राहत मिल्ने अवस्था देखेपछि आफ्नै पारिश्रमिक समाजका लागि प्रयोग गर्ने निर्णय गरेको हुँ र आजबाट त्यसको व्यावहारिक सुरुवात भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय ऊर्जा विभाग प्रमुख समेत रहनुभएका न्यौपानेले निर्वाचनका क्रममा व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने क्रममा प्रत्येक 3 महिनामा निर्वाचन क्षेत्रका 43 वडामा पुगेर प्रत्यक्ष रूपमा जनगुनासो सुन्ने लिखित कार्ययोजना समेत अघि बढाउनु भएको छ। नेपाल सरकारले जातीय छुवाछुत मुक्त घोषणा गरेको 2 दशक बितिसक्दा पनि उक्त घोषणा केवल कागजमा मात्र सीमित हुन पुगेको गुनासो गरिएको छ। कानुनी रूपमा दण्डनीय बनाइए पनि समाजमा परिवर्तन आउन नसक्दा दलित समुदायले अझै पनि विभेद, सामाजिक बहिष्करण र राज्यका अवसरहरूमा असमान पहुँचको सामना गरिरहनु परेको सरकारवालाहरूले औँलाएका छन्। शुक्ला गण्डकी नगर स्तरीय दलित सञ्जालले गरेको अन्तर्क्रियामा सो कुरा औँलाइएको हो। ग्रामीण क्षेत्र र बजारमा समेत फरक रूपमा जातीय विभेद कायमै रहेकाले यसलाई रोक्न स्थानीय सरकारले नै नयाँ योजना र कार्यक्रम ल्याउनु पर्ने आवश्यकता देखिएको वक्ताहरूको भनाइ थियो। भाषणले मात्रै वर्षौंदेखिको सामाजिक विकृति नहट्ने भएकाले दलित नागरिकको आर्थिक र सामाजिक विकासका लागि ठोस काम हुनुपर्नेमा जोड दिइएको छ। शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख खुम बहादुर बिक राजुले कानुन फेरिए पनि समाजको व्यवहार बदलिन नसकेको स्वीकार गर्नुभयो। उपप्रमुख बिकले भन्नुभयो, देश छुवाछुत मुक्त घोषणा भएको लामो समय भइसक्यो, तर अझै पनि हाम्रो समुदायले कुनै न कुनै रूपमा विभेद भोग्नु परेकै छ। केवल भाषण र र्याली गरेर मात्र पुग्दैन, अब स्थानीय सरकारले दलित समुदायको आर्थिक र सामाजिक विकासका लागि छुट्टै बजेट र सिपमूलक योजना ल्याउनुपर्छ। हामी आगामी बजेटमा यसलाई समेट्ने तयारीमा छौँ। नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायको सिप विकास र कानुनी साक्षरताका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत जनाएको छ। आगामी जेठ 21 गते पर्ने जातीय छुवाछुत उन्मूलन दिवसलाई यस वर्ष औपचारिक कार्यक्रममा मात्र सीमित नराखी ठोस छलफलका साथ मनाउने निर्णय गरिएको छ। दिवसको पूर्व

सामाजिक सद्भाव बढाउने गरी रचनात्मक कार्यक्रमको रूपरेखा तयार पारिएको छ। पाकिस्तानको क्वेटा स्थित चमन गेट नजिकै रेलवे ट्र्याकमा विस्फोट हुँदा 20 जनाको मृत्यु भएको छ भने अन्य 70 जना भन्दा बढी घाइते भएका छन्। आइतबार भएको विस्फोटका कारण रेलका 3 वटा डब्बा पटरीबाट खसेका थिए भने 2 वटा डिब्बा पल्टिएका थिए। प्रत्यक्षदर्शीका अनुसार विस्फोट यति शक्तिशाली थियो कि रेलवे ट्र्याक नजिकै पार्क गरिएका धेरै सवारी साधनहरूमा क्षति पुगेको थियो भने नजिकैका घरहरूमा पनि क्षति पुगेको छ। घटनापछि घटनास्थलमा सेना र प्रहरी परिचालित भएका छन्। अधिकारीहरूले विस्फोटको कारण वा हताहतको संख्याको बारेमा अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैनन्। रेल मन्त्री मोहम्मद हनिफ अब्बासीले क्वेटामा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेका छन्। रेलवे प्रवक्ताद्वारा जारी विज्ञप्तिमा रेल मन्त्री हनिफ अब्बासीले भनेका छन्, क्यान्टबाट आउँदै गरेको सटल ट्रेन चमन गेट नजिकै विस्फोटमा परेको थियो। उनका अनुसार विस्फोटका कारण इन्जिन सहित 3 वटा कोच पटरीबाट खसेका थिए भने 2 वटा कोच पल्टिएका थिए। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। सांसदको तलब सामाजिक सेवामा खर्च गर्दै नेउपाने। छुवाछुत उन्मूलनको घोषणा कागजमै सीमित भएको गुनासो। पोखराको फिर्के खोलाका संरचना हटाउन चल्यो डोजर। र पाकिस्तानमा रेलवे ट्र्याकमा विस्फोट 20 जनाको मृत्यु।

0: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै

0: आवाज मानव बेचबिखन मुक्त समाज
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
6: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
7: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौँ।
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
2: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-332।
4: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
9: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
9: यो त ब्यास 2 कालिका मार्गको दमौली QFX मल अगाडि छ नि दाइ।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
9: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनहुँ।
9: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98560-63444, 98 560 60 656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

गीत संगीतको क्षेत्रमा चर्चा अनि परिचर्चा बटुल्ने क्रममा तिम्रो लायक भइनको अपार सफलतासँगै संघर्षशील कलाकार एवं लोक दोहोरी गायक प्रशान्त पौडेलको उत्कृष्ट शब्दसँगै प्रशान्त पौडेल र निशान केसीको सुन्दर लय सृजनामा चर्चित लोक दोहोरी गायक यमन खनाल र सिमरिका बिसीको सुमधुर स्वरमा सुपा देउराली म्युजिक प्रालीको सगौरव प्रस्तुति निशान केसीको गीत एल्बम तिम्रो मेरो फिरती।

स्वर यमन खनाल र सिमरिका बिसी, शब्द सृजना प्रशान्त पौडेल, लय प्रशान्त पौडेल र निशान्त केसी, सीआरबीटी 01600033558, पीआरबीटी 6054030390, युटिएल 7732942, प्रबन्धक यमन खनाल, सुपा देउराली, म्युजिक प्राली काठमाडौँ 98490404000।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लो नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो।

0: डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
4: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमोली, तनहु। सम्पर्क नम्बर 9840100061, 9066373344।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुख ज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड,
11: दमौली एफएम 94.2, समुदायको आवाज।
12: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
13: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु, आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
12: अनि त्यो कहाँ पाइन्छ त?
13: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
14: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
15: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
16: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
15: फर्निचर उद्योग
17: ब्यास 11, मुसे खोला 10 भाइ, नयाँ पुल।
16: मोबाइल नम्बर 9816664683,
18: 9856043234।
19: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि, हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 2990 98171 5160।

0: किशोर, भीम नेपाली र सपना नेपाली, शब्द तथा लय सिर्जना रामु एसके, सीआरबीटी 01600338611, पीआरबीटी 6054066026, युटिएल 7732178, उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली। प्रतिक्रियाका लागि सम्पर्क यमन खनाल 98490404।
1: दमोलिया FM 94.2 समुदाय को आवाज।
2: लाउ लाउ र खाउ खाउ को बेला मा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
3: होइन के को गन्थन हो सानी?
2: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
3: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
2: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
3: कहाँ छ बाराई सुनचाँदी पसल?
2: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ, साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
3: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली तनहुँ।
2: सम्पर्क 9842641633, 9817150898, 9864603385।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनु पर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
8: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9065315332।

0: ए लौ न लौ लौ चट्याङ पर्न आँटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 63 715 र 98 41 12 07 40।
2: दमौली FM 94.2 समुदायको आवाज।

सुपादेउराली म्युजिक प्रालीको प्रस्तुतिमा कल्पना परियारको लोक दोहोरी एल्बम पागल जस्तै हुन्छु, सुर किरण बिसी र कल्पना परियार, शब्द तथा लय सिर्जना किरण बिसी, सिआरबिटी 016-00-33204, पिआरबिटी 60-54-00-16, युटिएल 77-32-56-04, एरेन्जर एमन खनाल, उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली काठमाडौँ, प्रबन्धक यमन खनाल, 98-94-40

0: 94.2 समुदाय को आवाज।
1: एक यूनिट रगतले तीन जना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: सम्पूर्ण जेन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जेन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9856363 9856607 र 9856608 67।
5: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 9828280 9815104549।
0: दमौली FM 94.2 समुदायको आवाज।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
1: ए बाबु अँध्यारो छ

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सूचना सूचना सूचना।
5: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
4: हाम्रा सेवाहरू
5: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
5: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदाय

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छ। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरु, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
5: उचित छात्रवृत्तिको व्यवस्था,
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
5: स्वस्थ चमेना गृहको व्यवस्था,
6: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
7: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
8: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
9: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
8: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती, प्रलोभन देखाई, प्रेम सम्बन्ध बनाई, पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 गोठे ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
13: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
12: अनि त्यो कहाँ पाइन्छ त?
13: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
14: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464-14-438।
15: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
14: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
15: फर्निचर उद्योग
14: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 98164-66-83,
13: 98563-34-234।
16: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
17: दाजुभाइको के को गफ गफ हुँदैछ?
16: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
17: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि, विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
16: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
17: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846739131।
18: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
19: ल देख्नु भएन, औषधि हालेको।
18: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
19: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
18: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
19: हजुर,
18: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
19: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
18: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
19: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
18: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
19: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
22: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
21: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
22: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
21: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656-563-715 र 9841-12-0740।
23: दमौली FM 94.2 समुदायको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ,
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 565 025।
3: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
4: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
5: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
4: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्री खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ, प्रोप्राइटर जीवन थापा। फोन
6: 98 0 58 00 700,
1: 98 460 40 304।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ।

0: अभ्यास दुई दमौलीतन हुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290 9811571760।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौँ।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस् त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यतिसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

बिहे गर्यो यही गाउँमा किन हिँड्छु सहर म घर बस्दिन पाउँथे मेरो कर्मैमा भात आउने छु म हेरे हे डिलबाट यो गीतका एकदमै मन पराइएका शब्दका सीआरबीटी 01-600-11596 पीआरबीटी 60-51-1160 60-51-1160

बिहे गर्यो यही गाउँमा किन हिँड्छु सहर म घर बस्दिन पाउँथे मेरो कर्मैमा भात आउने छु म हेरे हे डिलबाट यो गीतका एकदमै मन पराइएका शब्दका सीआरबीटी 01-600-11596 पीआरबीटी 60-51-11-60

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलाइसिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056525012, 056525013।

आदरणीय श्रोतृवृन्द, यी मङ्गल स्तुतिहरूको प्रस्तुति पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ सङ्गीतमय गायत्री भजन।

0: आदरणीय श्रोतृवृन्द, संगीतमय गायत्री भजन पछि अब यहाँहरु समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश।
1: महाभारतमा भनिएको छ, माता पितर मुत्थाय पूर्वमेवाभिवादयेत् आचार्य मथवाप्यन्यम् तथायुर्विन्दते महत्।

अर्थात महाभारतमा भनिएको यो भनाईको अर्थ हुन्छ, प्रतिदिन बिहानमा उठेर पहिले माता पिताको प्रणाम गर्नाले र त्यसपछि आचार्य तथा अन्य गुरुजनहरूलाई अभिवादन गर्नाले दीर्घ जीवन प्राप्त हुन्छ। शाश्वत सन्देशको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द, अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ आधुनिक भजन, आमा गर करुणा जन जनमा। पुरुषोत्तम सापकोटाको रचना, कमल परियारको संगीत तथा प्रकाश श्रेष्ठको स्वरमा।

आधुनिक भजनको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द, अब यहाँ सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। आदरणीय श्रोतृवृन्द, धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 23 अध्यायको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा पुरुष, प्रकृति र तत्त्वहरूको प्रसङ्ग आएको थियो, आज भने भिक्षु गीतको प्रसङ्ग। सुखदेवजी भन्नुहुन्छ, स एव मासं सित उद्धवेन भागवत मुख्येन दासार मुख्य सभाजयन भृत्य बचो मुकुन्दास तमावभासे श्रवणीय वीर्य। ए राजा परीक्षित, सुन्न योग्य पराक्रम भएका यादवहरूमा श्रेष्ठ भगवान श्रीकृष्णले भक्तहरूमा श्रेष्ठ उद्धवले अनुरोध गरिसकेपछि उनको प्रश्नको प्रशंसा गर्दै यसरी भन्न लाग्नुभयो। भगवान भन्नुहुन्छ, वारस्पत्य स नास्त्यत्र साधुर्वै दुर्जनेरितैः दुरुक्तैर्भिन्नमात्मानं यः समादातुमीश्वरः। हे बृहस्पतिका शिष्य उद्धव, दुर्जनहरूले प्रहार गरेका कटु वचनरूपी बाणले छिया छिया परेको मनलाई सम्हाल्न सक्ने सज्जन पुरुष यस संसारमा प्राय भेटिँदैनन्। न तथा तप्यते विद्ध पुमान बाणै सुमर्म गहि यथा दुदन्ति मर्मस्था असताम पुरुषे सवः। मुटु छिर्ने बाण लाग्दा पनि मानिसलाई त्यत्तिको पीडा हुँदैन जत्तिको पीडा दुष्टहरूका दुर्वचन रूपी बाण मुटुमा बिज्दा हुन्छ। कथयन्ति महत् पुण्य मिथिहासमिहो उद्धव तमहं वर्णयिष्यामि निबोध सुसमाहितः। हे उद्धव, विद्वानहरू यस प्रसङ्गमा एउटा अत्यन्त पवित्र प्राचीन इतिहास भन्दछन्, म त्यो इतिहास भन्दछु तिमीलाई, तिमी ध्यान दिएर सुन। केनचित् भिक्षुणा गीतम परिभूतेन दुर्जनैः स्मरता धृति योग्तेन विपाकम निज कर्मणाम। दुष्टहरूले तिरस्कार गरिरहँदा र सताइरहँदा पनि त्यसलाई आफ्नो कर्मको प्रतिफल सम्झने कुनै धैर्यशाली भिक्षुले यो भाव प्रकट गरेका हुन्। अवन्तिषु दिज कश्चि दासी दाढ्यतमाश्रिया वार्ता वृत्ति कदर यस्तु कामी लोभधोतिको बनः। अवन्ति अर्थात् उज्जैनपुरीमा धन सम्पत्तिले सम्पन्न, कृषि र व्यापार आदि गर्ने अत्यन्त कृपण अर्थात् कन्जुस, अति लोभी, क्रोधी र विषय लम्पट एकजना ब्राह्मण थिए। ज्ञातयो तिथयस्तस्य वाङ्मात्रेण अपि नार्चितः शून्य अवसथ आत्मापि काले कामैर नर्चितः। कन्जुस भएकै कारण आफ्ना भाइ बन्धु र अतिथिलाई त्यसले कहिल्यै बोलीले मात्र पनि स्वागत सत्कार गरेन। अरूको त कुरै छाडौं, भोगको समयमा इच्छा हुँदाहुँदै पनि विषय भोग गरेर त्यसले आफैलाई समेत सन्तुष्ट पारेन। दुशीलस्य कदर्यस्य द्रुह्यन्ते पुत्र बान्धवा दारा दुहितरो भृत्या विषण्णा नाचरन् प्रियम्। दुष्ट स्वभाव भएको त्यो कन्जुस ब्राह्मणका छोरा छोरी, भाइ बन्धु, पत्नी र नोकर चाकरहरू पनि खिन्न भएर उसको भलो हुने कुनै काम नगरी केवल झगडा मात्र गरिरहन्थे। तस्यैवं यक्षवित्तस्य च्युतस्यो भयलोकतः धर्म काम विहीनस्य चुक्रुधु पञ्चभागिनः। यस प्रकार यक्षको जस्तो धेरै धन सम्पत्ति भएको तर त्यसबाट कुनै धर्म कर्म वा विषय भोग केही नगर्ने, यस लोक र परलोक दुवैतिरबाट भ्रष्ट त्यस कन्जुस ब्राह्मणदेखि पञ्च महायज्ञका भागी देवताहरू पनि रिसाए। तदवध्यान विस्त्रस्त पुण्य स्कन्धस्य भूरिद अर्थोप्य गच्छन् निधनम बौहाया मास परिश्रम। हे महादानी उद्धव, देवताहरूलाई तिरस्कार गर्नाले त्यस ब्राह्मणको पुण्य समाप्त भयो र धेरै प्रयास र परिश्रम गरेर कमाएको धन सम्पत्ति पनि नासिँदै गयो। ज्ञातयो जग्रिहु किञ्चित् किञ्चित् दस्य व उद्धव दैवतः कालतः किञ्चित् ब्रह्म बन्धोर निरपार्थिवाद। हे उद्धव, त्यस ब्राह्मणको सम्पत्ति मध्ये केही बन्धु बान्धवले र केही चोर डाकाहरूले लुटेर लगे, केही दैवी प्रकोपमा परिमासियो, केही धन समयको प्रभावमा आफै नष्ट भयो, केही मनुष्य र राजाले लिए, यसरी त्यसको सबै धन सम्पत्ति नष्ट भयो। स एवं द्रविणे नष्टे धर्मकाम विवर्जितः उपेक्षितश्च स्वजनैः चिन्तामाप दुरत्ययाम। यस प्रकार धन सम्पत्ति नष्ट भएपछि धर्म एवं विषय भोगबाट वञ्चित भएको तथा आफ्नै बन्धु बान्धवहरूद्वारा अपमानित भएको त्यो ब्राह्मण ठूलो चिन्तामा पर्यो। तस्यैवं ध्यायतो दीर्घम नष्टराय तपस्विनः खिद्यतो बाष्पकण्ठस्य निर्वेद सुमहानभूत। यस प्रकार धन सम्पत्ति नष्ट भएका कारण अत्यन्त चिन्तित बनेको र खिन्न बनी रुँदै नष्ट भएको सम्पत्तिको चिन्ता गरिरहेको त्यस ब्राह्मणलाई एक दिन अति ठूलो वैराग्य उत्पन्न भयो। अर्थात् अहिले भनिएका श्लोकहरूमा कदर्यको पूर्वार्धको अति लोभी जीवनदेखि उसलाई वैराग्य भएको प्रसङ्गसम्म संक्षिप्त चर्चा गरिएको छ। अवन्ती देशमा कदर्य नामको ब्राह्मण बस्दथ्यो। ऊ सम्पन्न थियो तर उसलाई विषयप्रतिको असीम कामनाले अझै तानिरहन्थ्यो।
ब्राह्मणलाई सम्पत्तिको संग्रह गर्न निषेध छ, उसले भिक्षावृत्तिले जीवन चलाउनु पर्दछ। तर कदरीय वार्तावृत्ति अर्थात् कृषि, गोपालन, व्यापार आदि वैश्यको वृत्ति अपनाउँथ्यो। धनमा आसक्त भएकाले उसले ब्राह्मण तत्त्वलाई बिर्सेको थियो। उसले आफ्नो घरमा आएका अतिथि बन्धु बान्धवहरूलाई बोलीले पनि सत्कार गरेन। उसको घर शून्य गृह थियो। सत्कर्म, दान, अतिथि सेवा आदिले रहित भएको घरलाई श्मशान जस्तै शून्य भनिएको छ। नविप्रपादोदकर्दमानी नवेद शास्त्र ध्वनिगर्जितानि स्वाहा सदाकार विवर्जितानि श्मशान तुल्यानि गृहाणितानि। अर्थात् जहाँ तपस्वी ब्राह्मणहरूको चरण प्रक्षालन आदि गरिँदैन, जहाँ वेद आदि शास्त्र पाठ गरेको ध्वनि गुन्जिँदैन, देवताका लागि स्वाहाकार र पितृको लागि गरिएको सदाकार जहाँ हुँदैन, त्यो घर मसान जस्तै हुन्छ। कदरेको सम्पत्ति त कुबेरको समान थियो, तर उसले अरूलाई दिनु त परै जाओस्। त्यो सम्पत्तिको उपभोग गरेर उसले आफ्नो विषयभोग समेत गरेन। विषयभोगहरूद्वारा जीवात्माको तृप्ति हुन्छ। विषयहरूको भोग गर्ने र त्यसद्वारा सुख पाउने कामनाले गर्दा नै जीवात्मा बारम्बार संसारतर्फ तानिएको हुन्छ। उसले विषयभोग गर्नका लागि नै बढीभन्दा बढी सम्पत्ति, सुविधाका सामग्री, घर जग्गा आदिको सङ्ग्रह गर्न खोज्दछ। यही जीवात्माको वासना अनुसार यसकै आदेशले चित्तवृत्ति र इन्द्रियहरू बहिर्मुख हुन्छन् र आफ्ना आफ्ना विषयहरूको ग्रहण गर्दछन्। चक्षु इन्द्रियको विषय रूप, श्रोत्रेन्द्रियको विषय शब्द, त्वगिन्द्रियको विषय स्पर्श अर्थात् छालाको विषय स्पर्श आदि सबैको ज्ञान इन्द्रियहरूले आत्मालाई चढाउने उपहार हुन्। जसलाई ग्रहण गरी आत्मा सन्तुष्ट रहन्छ। यस प्रकार विषयभोग गर्नु नै जीवको प्रधान लक्ष्य भए पनि यो कदर्य चाहिँ अति लोभका कारण विषयभोग समेत नगरी सम्पत्तिको संग्रह गर्दथ्यो। गृहस्थहरूले अनिवार्य गर्नुपर्ने पञ्चमहायज्ञ पनि नगर्ने हुनाले उसँग पञ्चमहायज्ञका पाँच मालिकहरू देवता, ऋषि, पितृ, मनुष्य र पशु आदि सबै रिसाए र यसबाट उसको पूर्वजन्मको पुण्य नष्ट भई सम्पत्ति समेत नष्ट भ्रष्ट भयो। केही सम्पत्ति अग्निदाह, भूकम्प जस्ता दैवी प्रकोपद्वारा नष्ट भयो भने केही सम्पत्ति आफन्तहरूले लुटेर लगे अनि केही सम्पत्ति राजाद्वारा हडपियो। यसरी निर्धन भएको त्यसलाई आफन्तजनहरूले पनि उपेक्षा र घृणा गर्न थाले। चारैतर्फबाट उपेक्षित भएपछि र आफूले भोग नगरी सञ्चय गरेको सम्पूर्ण सम्पत्ति पनि अनायास नष्ट भएपछि त्यो कदरीय निराश्रय बन्यो। संसारी व्यक्ति कि त पुत्र परिवारको आड भरोसामा कि त सम्पत्ति आदिको भरोसामा बाँचेको हुन्छ। जीवनको एकमात्र भरोसा अचानक नष्ट भएपछि कदरीयलाई मनभित्रैबाट दिगदार लाग्यो र पुण्यवश यस ग्लानीले उसलाई प्रबल वैराग्यवान बनाइदियो। कहिलेकाहीँ मानिसलाई संसारको अति धेरै आसक्तिले पनि वैराग्यको द्वारमा पुर्याइदिन्छ। कदरे यति सजिलै किन विरक्त बन्न सक्यो भने जीवनभरि सम्पत्ति कमाए पनि अति लोभका कारणले उसले संसार भोग गरेको थिएन र त्यसको स्वाद उसभित्र पसेको थिएन। संसारको स्वाद पसिसकेको व्यक्तिलाई भने विषयहरूले छोडिदिँदा पनि उसले त्यसको आसक्ति छोड्न सक्दैन। कदरीय यस अर्थमा भाग्यमानी भयो कि संसारका पदार्थले उसलाई छाडिदिने बित्तिकै उसले पनि वैराग्यद्वारा तिनलाई छाडिदिन सक्यो। यस प्रकार कदरीयको जीवनमा परिवर्तन आयो। यही प्रसङ्गमा भगवान अगाडि भन्नुहुन्छ, सचाहे दमहो कष्टम वृथात्मा मेनु तापितः न धर्माय न कामाय यस्यार्थाय स ईदृशः। त्यसैले उसले मनमा नै यस्तो भन्न लाग्यो, अहो अति दुःखको कुरा, धन कमाउनका लागि मैले गरेको सम्पूर्ण परिश्रम बेकार भयो। त्यो श्रम न धर्ममा काम लाग्यो न त भोगका निम्ति नै भयो। बेकारमा मैले आफ्नै शरीरलाई कष्ट दिएँ। प्रायणार्था कदर्याणाम न सुखाय कदाचन इह चात्मोपतापाय मृतस्य नरकाय च। प्राय गरेर लोभीहरूको धन सम्पत्ति सुखदायी भएको पाइँदैन, किनभने तिनीहरूको सम्पत्तिले यस संसारमा रहँदासम्म कमाउनकै चिन्ताले सधैँ शरीरलाई कष्ट पुर्याइरहन्छ भने धर्मपूर्वक कमाएको मरेपछि अधर्मपूर्वक कमाएको त्यही सम्पत्तिले नरकमा लैजान्छ। यसो यशस्विनाम शुद्धम श्लाघ्या यही गुणिनाम गुणा लोभा स्वल्पोपितान हन्ती स्वित्रो रूपमिवेप्सितम। जसरी कुष्ठरोगले शरीरको सुन्दर रूपलाई बिगारिदिन्छ, त्यसै गरी थोरै लोभले पनि यशस्वीको पवित्र यश र गुणवानहरूको प्रशंसनीय गुणलाई नष्ट गरिदिन्छ। अर्थस्य साधने सिद्धे उत्कर्षे रक्षणे व्यये नासोपभोग आयासस त्रास चिन्ता भ्रमो निर्णाम। धन कमाउँदा कमाएको धनलाई बढाउँदा, सुरक्षा र खर्च गर्दा तथा नाश र उपभोग गर्दा मनुष्यलाई ठूलो परिश्रम, अनेक किसिमका डर, चिन्ता र भ्रान्ति भइरहन्छ। यसपछिको बाँकी प्रसङ्ग भने भोलिको धार्मिक अनुष्ठानमा। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक, सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 23 अध्यायको केही अंशको कथा सुन्दै हुनुहुन्थ्यो।
आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकिनै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचासहित विदा हुन चाहन्छौ। प्राविधिक सहकर्मी भविष्यरासहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम्।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452280000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9799549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563666।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: सहयात्री बेनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
4: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
5: प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि प्रवासीलाई मताधिकार दिनेसम्मका विषय संविधानमा राख्ने प्रस्ताव, तीन ठूला दलमा नेतृत्व संकट, भट्ट सहित 29 जना विरूद्ध मुद्दा दर्ताको तयारी, सरकारद्वारा कूटनीतिक संवाद शून्य प्राय लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको किसानको सारथी बन्दै समुन्नति शीर्षकको शुभ समाचार।
3: केही वर्ष अघिसम्म दाङको देउखुरी क्षेत्रमा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन्थ्यो। बजारको अभाव, व्यापारीको एकाधिकार र उचित मूल्य नपाउँदा किसान निराश थिए। बिहान सबैले उठेर डोको, गैंजा र छिटवामा तरकारी बोकेर बजार धाउनुपर्ने बाध्यता यहाँका किसान। अहिले भने अवस्था फेरिएको छ। किसानले उत्पादन गरेको तरकारी सहज रूपमा बिक्री हुन थालेपछि उनीहरूमा नयाँ उत्साह थपिएको छ। यसको मुख्य आधार बनेको छ लमही नगरपालिका दुई केरुनियामा सञ्चालनमा रहेको समुन्नति तरकारी संकलन तथा प्रशोधन केन्द्र। समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित केन्द्रले किसान र बजार बीचको दूरी घटाउँदै स्थानीय कृषकलाई राहत दिएको छ। सूरजलाल चौधरीका अनुसार केन्द्रले दैनिक 1500 देखि 2000 केजीसम्म तरकारी संकलन गर्दै आएको छ। लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी सहकारीले बारीमै पुगेर खरिद गर्ने गरेको उहाँले बताउनुभयो। पहिला किसानले बजार खोज्दै बिहानै तरकारी बोकेर हिँड्नु पर्थ्यो। चौधरीले भन्नुभयो अहिले त्यो समस्या हटेको छ। 1.5 वर्षदेखि सञ्चालनमा रहेको संकलन केन्द्रले सबै प्रकारका तरकारी खरिद गर्दै आएको छ।
6: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबिल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
7: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: शर्मा क्रॉम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद में एक्साइटिंग ऑफर पाउन होस हर एक 15 दिन में क्रॉम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनी नागरिकता मात्र भाईपुक्स सहज ईएमआई मार्फत खरीद करना सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्म शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। संविधान संशोधनको बहसपत्र निर्माण गर्न गठित कार्यदलले सलफलका लागि 8 मुद्दामा 54 प्रस्ताव तयार पारेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने सबै तहका अदालतका न्यायाधीशको पुननियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन्। कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षक अन्तर्गत 7 निर्वाचन प्रणालीका 8 संघीयता सम्बन्धी 2 प्रदेश सम्बन्धी 8 स्थानीय तहका 3 न्यायपालिका 11 संवैधानिक निकाय सम्बन्धी 6 र अन्य विविध विषय अन्तर्गत 9 प्रस्ताव अघि सारिएको छ। कार्यदलले तय गरेका छलफलका विषयमा शासकीय स्वरूप निर्वाचन प्रणाली संघीयता संघ प्रदेश र स्थानीय तहसहितको प्रभावकारिता प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री तथा मन्त्री न्यायपालिका प्रधान न्यायाधीश सबै तहका न्यायाधीशको नियुक्ति योग्यता पदावधि हत उच्च नैतिक चरित्र आचरण अनुशासन त्यस्तै संवैधानिक निकाय अन्तर्गत संवैधानिक निकायको संख्या पदाधिकारीको संख्या पदाधिकारी नियुक्तिलाई कसरी उत्कृष्ट बनाउने र अन्य विविध विषयमा संसदको अधिवेशनलाई स्वचालित बनाउने कैरावश्य नेपाली नागरिकता र अधिकार जनप्रतिनिधिको योग्यता र उमेर हद कति पटक हुन सक्ने लगायतका विषय समेटिएको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले संविधान संशोधनका लागि अपनाइने कार्यविधिमा संविधानसँग बाजिने व्यवस्था प्रस्ताव गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सदस्य संख्या एकमुष्टमा जोडेर त्यसको दुई तिहाई प्रतिनिधि सभाबाट मात्रै पुर्याउन सके पनि संविधान संशोधन हुन सक्ने प्रस्ताव अघि सारिएको हो। जुन प्रस्ताव संविधानको व्यवस्थासँग बाझिन्छ यसअघि दुईपल्ट भएका संविधान संशोधन दुवै सदनबाट छुट्टा छुट्टै दुई तिहाई बहुमतले पारित गरेर मात्र सम्भव भएका थिए।
3: तीन ठूला दल नेतृत्व संकट गुटबन्दी र पुनर्गठनको दबावमा शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपालको समकालीन राजनीतिक परिदृश्य यति बेला असामान्य संक्रमण र अस्थिरताको चरणमा प्रवेश गरेको छ। गत भदौमा भएको जेएनजी आन्दोलनपछि राजनीतिक दलहरूको भूमिका र अवस्था बदलिएको छ। फागुन 11 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनले संसदमा दलहरूको आकार बदलिए पनि पुराना र नयाँभित्रका आन्तरिक विवाद र विमतिहरू कम भएका छैनन्। व्यापक जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा होस् वा पुराना राजनीतिक दलहरू हुन् सबै आन्तरिक विवाद र किचलोमा फँसेका छन्। मुलुक निरन्तर बहुदलीय लोकतन्त्रको यात्रामा हिँड्न थालेको 3.5 दशक भइसकेको छ तर दलहरू आन्तरिक विवाद नेतृत्व संकट र वैचारिक अस्पष्टताबाट मुक्त हुन सकेका छैनन्। 1979 सालमा स्थापना भएको रासोपा स्थापनाको 7 दशक पूरा गरिसकेका नेपाली कंग्रेस नेकपा एमाले र अन्य राजनीतिक दलहरू आफ्नै आन्तरिक तनाव पुस्तान्तरणको दबाव र संगठनात्मक पुनर्गठनको बहसमा छन्। दलहरू समय सापेक्ष सुध्रिन नसक्दा लोकतान्त्रिक प्रणालीको स्थायित्व र प्रभावकारितामाथि नै प्रश्न उठ्न थालेको छ। गत फागुनको निर्वाचनपछि मुलुकको पहिलो दल बनेको रासोपा यति बेला तीव्र आन्तरिक तनाव नेतृत्वको असमञ्जस्य र ध्रुवीकरणको चरणबाट गुज्रिरहेको देखिन्छ। बाहिरबाट वैकल्पिक राजनीतिक शक्ति नयाँ पुस्ताको ऊर्जा र सुशासनको नारासहित उदाएको यो पार्टी अहिले भने आफ्नै संगठनभित्र नेतृत्व शक्ति सन्तुलन र निर्णय प्रक्रियाको विवादमा अल्झिएको छ। रासोपामा अहिले अर्को ठूलो चुनौती विभिन्न समूहको समायोजन पनि हो। विवेकशील साझा हाम्रो नेपाल पार्टी जेएनजी अभियन्ता थरूहट समूह लगायत विभिन्न धारका नेता पार्टीमा मिसिएपछि सबैलाई प्रतिनिधित्व दिने दबाव बढ़ेको छ। सरकारका निर्णय अध्यादेश समसामयिक राजनीतिक विषयमा एउटा पार्टीका सांसदहरू फरक फरक धारमा देखिनुले रासोपाभित्र वैचारिक स्पष्टता कमजोर रहेको संकेत गर्दछ। मुलुकको पुरानो लोकतान्त्रिक दलमध्ये कंग्रेस यति बेला जुट र फुटको संघर्षमा छ। गत पुसमा भएको विशेष महाधिवेशनको पक्ष विपक्षमा देखा परेको विवाद गाउँसम्म पुगेको छ। विशेष महाधिवेशनको विपक्षमा रहेको पक्ष अहिले प्रदेश तहमा भेला र बैठकमा सक्रिय छ।
2: कूटनीतिमा छैन संवाद शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भए पनि सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछानेको औपचारिक भ्रमण तय भएको छ। भारत सरकारको निमन्त्रणामा उहाँको भ्रमण कार्यक्रम बनेको हो। नयाँ सरकार बने पश्चात दुई देशबीच उच्च स्तरीय भ्रमणहरू भएका छैनन्। दुई तिहाई नजिकको सरकार छ, यसले कूटनीतिक सम्बन्धलाई संवादको माध्यमबाट अझ बलियो बनाउनु पर्थ्यो, तर प्रधानमन्त्रीजी त्यसमा चुकेको देखिन्छ, पूर्व राजदूत निलाम्बर आचार्यले बताउनुहुन्छ। त्यस्तै बालेन्द्र शाह नेतृत्वको सरकारको कूटनीतिक सम्बन्धबारे सत्तारूढ़ राजसभाकै नेता अमरेश कुमार सिंहले केही दिन अघि एक टीभी अन्तर्वार्तामा भनेका थिए, भारतसँग केपी ओलीको पालामा भन्दा पनि सम्बन्ध बिग्रिएको छ, चीनसँग पनि राम्रो छैन, अमेरिकासँग कस्तो हो मलाई थाहा छैन। सिंहले भने झैं भारत र चीनबीच सम्बन्ध बिग्रिहालेको नभए पनि नयाँ सरकार गठनपछि छिमेकी सम्बन्ध न्यानो भन्ने नरहेको कूटनीतिज्ञहरूले बताउन थालेका छन्। श्री विक्रम मिश्रीले नेपाल भ्रमण रद्द गरेका छन् भने नेपालका परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण पनि रोकिएको छ। प्रधानमन्त्रीसँग भेट नहुने अनौपचारिक सन्देश पाएपछि मिश्रीले नेपाल भ्रमण स्थगित गरेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत सर्जियो गोरले पनि प्रधानमन्त्री बालेनसँग भेट पाएनन्। गत चैत 17 गतेदेखि तीन दिने नेपाल भ्रमणका क्रममा गोरले परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डाक्टर सोरिम वाग्लेसँग भेटवार्ता गरेर फर्किएका थिए।
3: संसदमा सशक्त रूपमा उत्रदै विपक्षी दल हिमालय टाइम्समा खबर छ। संसदमा सत्ता र विपक्षी दलहरू आम्ने सामने हुने संकेत देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति उत्तरदायी नबनेको भन्दै विपक्षी दलहरू आक्रोशित छन्। प्रधानमन्त्री शाह सदनमा आएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने उनीहरूको माग छ, तर प्रधानमन्त्री शाह भने विपक्षीले माग गरे अनुसार संसदमा उपस्थित नहुने अडानमा हुनुहुन्छ। विपक्षीको माग र प्रधानमन्त्रीको अडानले आगामी संसद बैठक सामान्य ढंगले सुचारू नहुने स्थिति बनेको छ। सरकारको गलत कार्यशैली विरूद्ध प्रतिनिधि सभाका विपक्षी दलहरू थप सशक्त बन्ने भएका छन्। विपक्षी दलहरू नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतकहरूको आइतबार बसेको बैठकले जेठ 12 गते मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्ष निकालेको छ। सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलले कार्यशैलीको सशक्त प्रतिवाद गर्ने निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले जानकारी दिनुभयो।
2: भारतका विभिन्न राज्यमा तातो हावा लू चलेर कम्तीमा 16 जनाको मृत्यु हुनुका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालको सीमावर्ती जिल्ला सहित पश्चिम तराईमा पनि दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्न थालेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा अधिकतम तापक्रम अत्याधिक बढेको छ। दिउँसो तातो हावा लू चल्न थालेको छ। बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा हरेक दिन करिब 100 बिरामी कर्मीले प्रभावित भएर आउने गरेका छन्। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालले जनाएको छ। अस्पताल चिकित्सकहरूका अनुसार प्रशस्त पानी पिउने, चिसो पानीले नुहाउने, दिउँसो बाहिर जाँदा छाता प्रयोग गर्ने, टाउको छोप्ने, हल्का कपड़ा लगाउने, खेतको काम बिहान र साँझ मात्रै गर्ने, कागती पानी, नरिवल पानी, फलफूल र घरको खाना खाने, चिया, कफी, सोडा र क्याफिनयुक्त पेय नपिउने, दिउँसो बाहिर ननिस्कने, लामो समय भान्सामा नबस्ने, धूम्रपान र मदिरा सेवन नगर्ने लगायतका सुझाव चिकित्सकहरूले दिएका छन्। गर्मी बढेपछि दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदूर पनि बढ़ी प्रभावित भएका छन्। जेठ पहिलो सातादेखि बढ्दै गएको तापक्रमले सड़कमा मानिसको चहल पहल पातलिएको छ। दिउँसो चर्को घाम र लूले मानिस बाहिर निस्कन छाडेका छन्। बर्दियामा दिउँसोको तापक्रम 40 डिग्री पार गरेपछि जिल्ला प्रशासनले आवश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ। प्रशासनले सोमबारसम्म तातो हावा चल्ने सम्भावना रहेको भन्दै सचेत रहन अपील गरेको छ।
3: अपूर्व अनुसन्धान प्रतिवेदन भट्ट सहित 29 जना विरूद्ध मुद्दा दर्ताको तयारी शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र बीमा प्राधिकरणले दिएका अनुसन्धान प्रतिवेदनलाई आधार बनाएर 29 जना विरूद्धको आरोप पत्र सरकारी वकिल कार्यालय काठमाडौँमा पठाएको छ। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गर्दा विभागले करिब 20 अर्ब रूपियाँ बिगो गरेको छ। विभागले 90 दिनभित्र अनुसन्धान गर्न पाउने अधिकारलाई व्यवस्था गर्दै 2 महिना नपुग्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। सम्पत्ति शुद्धिकरण ऐन अनुसार 90 दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय मार्फत अदालतमा पेश गरिसक्नुपर्छ। त्यतिन्जेल पक्राउ नपरेका व्यक्तिहरूलाई फरार अभियुक्तका रूपमा पेश गर्नुपर्नेमा 2 महिना पनि नपुग्दै मुद्दा दर्ता गर्ने अवस्थामा पुग्नुले अनुसन्धान पूरा नभएको शंका उत्पन्न भएको छ। यही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ। यही विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान जारी राखेको छ। सीआईबी र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग दुवैले गरेको अनुसन्धानको संयुक्त आरोप पत्र भने अर्को जाने बताइएको छ। सीआईबीले बैंकिङ कसुर अन्तर्गत अर्को मुद्दाको सिफारिश गर्ने बताइएको छ।
2: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरी साबिकका 22 वटा संघीय मन्त्रालयलाई खटाएर 18 कायम गरेसँगै अहिले समायोजित मन्त्रालयको प्रशासनिक र भौतिक व्यवस्थापन मिलाउने काम धमाधम भइरहेको छ। मर्ज भएका मन्त्रालयको कागजात श्रेष्ठता मिलाउने, कार्यालयका कम्प्युटर फर्निचर लगायतका जिन्सी सामानको लगत संकलन गरी मर्ज भएका मन्त्रालय बीचमा मिलान भइरहेको छ। मर्ज भएका मन्त्रालयको दर्ता चलानी लेटर प्याडलाई एउटै बनाउने र मन्त्रालयको भवनलाई ब्लक ए र बी गरी नामकरण गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। साबिकका युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका भवन खाली गरी उक्त भवन मध्येको एउटा भवनमा नयाँ बनेको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय व्यवस्थापन गरिने तयारी गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालले जिन्सी सामान आन्तरिक मिलान गर्ने काम भइरहेको र कर्मचारी व्यवस्थापन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको कार्यालयले संगठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड अन्तिम चरणमा पुर्याएको बताउनुभयो।
3: डिजिटल नेपालको अधुरो अध्याय आर्थिक दैनिक अभियानले यो खबर छापेको छ। केही वर्ष यता व्यापक प्रगति गर्न सक्ने सम्भावना बोकेको सूचना प्रविधि उद्योगलाई ठूलो प्रश्न छ। वर्तमान सरकारले पनि सूचना प्रविधि उद्योग र डिजिटलाइजेशनलाई निकै प्राथमिकता दिएको देखिन्छ। 2.5 दशक पहिले बनेपामा सूचना प्रविधि पार्क बनाउने भनेर गरिएको प्रयासले भने हालसम्म सार्थकता पाउन सकेको छैन। अहिले कुनै सरकार वा दलले यो पार्कका बारेमा कुरा गर्दैनन्। कुनै दलले पनि चुनावी घोषणा पत्रमा यो पार्कलाई निरन्तरता दिने पक्ष समेटेका छैनन्। नेपाली कंग्रेसको एकलौटी सरकारले सूचना प्रविधि नीति 2057 निर्माण गरेको सूचना प्रविधि पार्क लक्षित उद्देश्यमा नभई संरक्षण मुद्रण केन्द्रको छापाखाना सञ्चालनका लागि प्रयोग भइरहेको छ। सन् 2013 नेपालको साइबर सिटीका रूपमा विकास गर्ने लक्ष्य राखिएको आईटी पार्क अहिले मरूभूमि तुल्य भएको छ।